0: रेडियो अन्नपूर्ण 93.4
1: रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर फेन्स
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 32 29 98028 59 321 081 581
4: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
4: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
5: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
4: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
4: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
6: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
9: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिनमै आरा झन्डु बाम
10: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ झन्डु बाम
11: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ

0: नमस्कार, बिहान छ बजेको अनुपन हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 10 गते बुधबार, तदनुसार सन् 2026 अगस्त 26 तारीक नेपालसम्म देखाएर 146 साउन शुक्ल पक्ष त्रयोदशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapuna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायको अग्रसरता, विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्न सहज हुने विश्वास। आईटी उद्यमीलाई सिंहदरबार डाकेर समस्या सुन्न झण्डै 3 घण्टा घोत्दिए अर्थमन्त्री वागले, प्रिमियम सेयरमा करको व्यवस्था पुनर्विचार गर्न माग। वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग। स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण। बागमती प्रदेश सभाबाट मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त, राप्रपा सांसदको फ्लोर क्रस। जीसस कास्कीमा विषयगत कार्यालयबाट संचालित कार्यक्रम तथा योजनाको वार्षिक समीक्षा, योजना कार्यान्वयनमा प्रभावकारिता बढ़ाउन कास्कीका विषयगत कार्यालयलाई निर्देशन। पोखरा 5 मा टोलमै पुगेर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, नेपालका 77 वटै जिल्लाका नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सक्ने। इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, गिनीको ल्यान्डफिलमा पहिरोले पूरिएर 30 जनाको ज्यान गयो र अभ्यास खेलमा नेपालसँग मलेसिया 9 विकेटले पराजित, भियतनाममा हुने पिकल बल विश्वकपको लागि नेपाली राष्ट्रिय टोली घोषणा।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834

अब समाचार विस्तारमा आगामी असोज 7 सेप्टेम्बर 23 देखि शुरू हुने नेपाल दुवै सीधा हवाई उडानलाई दिगो बनाउन यहाँका पर्यटन व्यवसायले चासो र अग्रसरता देखाएका छन्। नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएई का राजदूत अब्दुल्लाह सईद मुबारक जरवान अल सामसीसँग भेट गरी व्यवसायहरूले पोखरा दुवै नियमित उडानबारे छलफल गरेका हुन्। राजदूत अल सामसीसँगको भेटमा फ्लाइ दुबईले शुरू गर्न लागेको पोखरा दुबई उडान सेवाको निरन्तरता र दिगोपनाका विषयमा कुराकानी भएको भेटमा सहभागी पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले बताउनु भएको छ। पोखरा दुबई उडानलाई कसरी प्रभावकारी र दिगो बनाउन सकिन्छ भन्नेमा हाम्रो मुख्य चासो थियो, उहाँले भन्नुभयो। यसका लागि सबै पक्षबाट आवश्यक पहल र सहकार्य अगाडि बढ़ाउने विषयमा छलफल भएको छ। राजदूत अल सामसीसँगको भेटमा नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायत सहभागी थिए। केही समय अघि फ्लाइ दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसाय बीच पनि पोखरामा सोही विषयमा छलफल भएको थियो। सो अवसरमा पोखरा दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरकार भएका सबै पक्षको सहयोग महत्वपूर्ण हुनेमा जोड़ दिएको थियो। यो उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्यूयोर्क, टोकियो जस्ता विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाइ दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो।

प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारमा हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारका अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केडी अर्थात 74,000 रूपियाँ भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताएका छन्। रासोपाकै सिर्जना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अध्यक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको उल्लेख गरेका छन्। बैठकमा सहभागी धेरैजसो सांसदहरूले आउटसोर्सिङ कम्पनी वा दलाल मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले सूचना प्रविधि क्षेत्रमा क्रियाशील आईटी उद्यमीहरूसँग छलफल गर्नुभएको छ। मंगलबार अर्थ मन्त्रालयमै डाकेर अर्थमन्त्री वाग्ले आईटी स्टार्टअप सहितका उद्यमीहरूले भोगिरहेका समस्या समाधानको विषयमा छलफल गर्नुभएको हो। भर्खरै नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएको सन्दर्भमा अर्थ मन्त्रालयले आफूहरूलाई बोलाएर समस्या समाधानका लागि पहल गर्छ भन्नेमा आईटी उद्यमी आफै पनि विश्वस्त थिएनन्। वाग्ले चालू आर्थिक वर्ष 2083-84 बजेटमा सूचना प्रविधि क्षेत्रतर्फ छुटेका विषयबारे पनि जानकारी लिनुभएको छ। उहाँले सूचना प्रविधि क्षेत्रका 25 जना हाराहारी आईटी उद्यमीसँग लामो छलफल गर्नुभएको छ। छलफलमा सहभागी नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज नास आईटीका अध्यक्ष गौरव राज पाण्डेले अर्थमन्त्रीले बजेटमा छुटेका विषयलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा उद्यमीहरूको कुरा लामो समय सुनेको जानकारी दिनुभएको छ। बजेटमा छुटेका कुरा केही थिए कि भन्ने मन्त्रीज्यूले सोधी खोजी गर्नुभयो। उहाँले सूचना प्रविधि उद्योगकै कुराहरू बढ़ी सुन्नमा समय खर्चनुभयो। आफ्नो कुरा भन्दा पनि इण्डस्ट्रीकै कुरा गम्भीर रूपमा लिनुभएको महसुस गर्यो पाण्डेले भन्नुभएको छ। छलफलमा सबै प्रकारका आईटी कम्पनीका प्रतिनिधिहरू सामेल भएका थिए। मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले 57 मत प्राप्त गर्दै विश्वासको मत सिद्ध गर्नुभएको हो। 104 सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि 53 मत आवश्यक पर्ने थियो। उहाँले 57 मत प्राप्त गर्नुभएको छ। उहाँको पक्षमा सत्तारूढ़ नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदले मतदान गर्नुभएको छ। एमालेको 24, नेकपाको 26 र राप्रपाको 7 गरी 57 सांसदको समर्थन प्राप्त गर्नुभएको हो। मुख्यमन्त्री मगरले विश्वासको मत लिनु अघि भने सत्ता गठबन्धनभित्रै विवाद देखिएको थियो। सरकारमा मन्त्रालयको भागभण्डा, मन्त्री छनौट र पावर शेयरिङका विषयमा नेकपाका केही सांसद असन्तुष्ट रहेका थिए। विवादका कारण उनीहरू बैठकमा सहभागी हुने वा नहुने विषयमा समेत अन्यल देखिएको थियो। प्रदेशसभा बैठक शुरू हुनुभन्दा अघि सत्तारूढ़ 3 दलबीच 6 बुधे सहमति पश्चात बैठक शुरू भएको हो। राप्रपाभित्र पनि संसदीय दलका नेता उद्धव थापाको विषयलाई लिएर विवाद कायम थियो। पार्टी केन्द्रको निर्देशन विपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कार्यवाही गरेको थियो। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन व्हिप समेत जारी गर्नुभएको थियो, तर राप्रपाका 7 सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका हुन्। राप्रपाबाट विश्वासको मतको पक्षमा मतदान गर्ने संसदीय दलका नेता उद्धव थापा, सांसदहरू गिर बहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ रहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। संघीय संसद सचिवालयका अनुसार बुधबार दिउँसो 1 बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 9 अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाब दिने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नेछन्। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ। त्यस्तै आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने गरी तयार गरिएको कार्यदलको प्रतिवेदन फेला परेको छ, जसलाई अध्यक्ष ओलीले पुनर्लेखन गर्न लगाएका छन्। एमाले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेको थियो। त्यसका आधारमा कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिएको थियो। पोखरेलले तयार गरेको 65 पृष्ठको प्रतिवेदनमा पार्टीको संगठनात्मक संरचनासँगै नेतृत्व पनि पुनर्गठन गर्नुपर्ने सिफारिश गरेको थियो। प्रतिवेदनको बुदा नम्बर 17 पार्टी पुनर्गठनमा नेतृत्वको भूमिका र जिम्मेवारी शीर्षकमा यसबारे उल्लेख गरिएको छ। यसमा पार्टी पुनर्गठनको लागि नेतृत्वले अग्रसरता लिने र कार्यकर्ताको अग्रसरतामा हुने दुई व्यवस्था रहेको उल्लेख छ। कार्यकर्ताको अग्रसरता लिदा विशेष महाधिवेशनको व्यवस्थालाई जिकिर गरिएको छ, जसमा एमालेको विधान अनुसार महाधिवेशन प्रतिनिधि परिषदका बहुमत सदस्यले माग गरेमा र दुई तिहाई जिल्ला कमिटिले माग गरेमा विशेष महाधिवेशन हुने जनाएको छ। विशेष महाधिवेशन नेतृत्वको चाहना विपरीत हुने गरेको उल्लेख गरिएको छ। यसमा भनिएको छ, विशेष महाधिवेशन एक प्रकारले नेतृत्वको चाहनाका विपरीत आयोजना हुने वैधानिक व्यवस्था हो। अपवाद बाहेक विशेष महाधिवेशन उचित नहुने जिकिर गर्दै पार्टी पुनर्गठनको लागि अध्यक्ष ओलीले नै अग्रसरता लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। यस्तो अवस्थामा पार्टी नेतृत्वले नै पार्टी पंक्तिको चाहना र भावनाको प्रतिनिधित्व गरेर पार्टी सुदृढीकरण र रूपान्तरण सहितको पार्टी पुनर्गठनको अगुवाई गर्नुपर्दछ यसमा भनिएको छ। तर कार्यदलले बुझाउनु अघि नै अध्यक्ष ओलीको हातमा प्रतिवेदन पुग्यो। यसमा असन्तुष्टि जनाउँदै पुनर्लेखन गर्न निर्देशन दिएका छन्। अहिले एमाले कार्यदल प्रतिवेदन पुनर्लेखनमा जुटिरहेको जनाइएको छ। बागमती प्रदेश सभाका तीनजना सांसदलाई पदमुक्त गर्ने अध्यक्षको निर्णय विरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले मुख खोलेका छन्। बागमती प्रदेश सरकारमा सहभागी हुने राप्रपा प्रदेश संसदीय दलको निर्णयसँगै पार्टीभित्र भाँड भइलेको संकेत देखिएको छ। पार्टीको निर्देशन र हुइप विपरीत सरकारमा सामेल भएका तीन सांसद राजु विष्ट, गिर बहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त गर्न अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश सभामुख समक्ष आइतबार पठाएको पत्र आफूलाई फेक लागेको पूर्व अध्यक्ष कमल थापाले बताएका छन्। मंगलबार सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन्। चार भदौपछि राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको कुनै बैठक नबसेको अवस्थामा यो निर्णय कसरी आयो आफूलाई आश्चर्यचकित बनाएको थापाको भनाइ छ। थापाले उक्त पत्र फेक हो कि भन्ने लागेको र सत्य नहोस् भनी कामना समेत गरेका छन्। गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिले खाद्य अधिकार सम्बन्धी विधेयकलाई अन्तिम रूप दिँदै पारित गरेको छ। पोखरामा मंगलबार बसेको समितिको बैठकले प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो। लामो समयको छलफल र विज्ञहरूको परामर्शपछि समितिले यो विधेयकलाई टुंगो लगाएको हो। समितिकी सभापति दमयन्ती रूचालले बुधबार बस्ने प्रदेश सभा बैठकमा प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ। यो विधेयक तत्कालीन कृषि मन्त्री पद्मा जीसी श्रेष्ठका पालामा 2081 साल जेठमा प्रदेश सभामा पेश भएको थियो। विधेयकले प्रदेशमा खाद्य अधिकार र गुणस्तर सम्बन्धी विद्यमान कानूनी तथा संरचनागत रिक्ततालाई पूर्णता दिने लक्ष्य राखेको छ। हाल नेपालमा संघीय स्तरका खाद्य सम्बन्धी ऐन र नियमावली कार्यान्वयनमा रहे पनि प्रदेशको आफ्नै कानून थिएन। संघीय शासन प्रणाली अनुसार प्रदेशलाई प्राप्त अधिकार प्रयोग गरी यो विधेयक तयार पारिएको हो। यसले विशेष गरी प्रदेशभित्रको खाद्य सुरक्षा र गुणस्तर नियमनलाई व्यवस्थित बनाउनेछ। विधेयकको मुख्य औचित्य नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुतालाई सुनिश्चित गर्नुरहेको छ। दूषित खाद्य पदार्थको प्रयोगले जनस्वास्थ्य र जीव जन्तुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न यो कानून ल्याइएको हो। अखाद्य पदार्थको प्रयोगले मौलिक खाद्य पदार्थको गुणमा निम्त्याएका जटिलता सम्बोधन गर्न विधेयकले मद्दत गर्नेछ।

गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे रामघाट स्थित प्रदेश सभा सचिवालय परिसरमा निर्मित हलमा बैठक डाकिएको हो। नदीपुर स्थित सचिवालय र बैठक कक्ष आगजनीबाट ध्वस्त भएपछि दुईवटा अधिवेशन कृषि मन्त्रालयको हलमा बस्नु परेको थियो। बुधबारको बैठकमा सुन्ने र विशेष समय राखिएको छ। त्यसपछि सामाजिक विकास तथा कृषि समिति सभापतिले खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ। उक्त विधेयक बिहिबार छलफलपछि पारित गरिने भएको छ। यसैबीच बिहिबारको बैठकको शुरूमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको छ, जसका लागि 10 जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। बिहिबार बिहान 11 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची तय गरिएको छ। यसका लागि प्रदेशसभा सचिवालयले भदौ 8 गते कार्यालय समयभित्र प्रश्न दर्ता गर्न समय दिएको थियो। सोही अवधिमा 10 जना सांसदले सचिवालयमा आफ्ना प्रश्न टिपाएको सचिव गोविन्द पौडेलले जानकारी दिएका छन्। सचिवालयका अनुसार मुख्यमन्त्रीसँग प्रश्न सोध्नका लागि सुनिता थापा, वेद बहादुर गुरूङ, कुसुम बुढापुन र देवका पहाड़ी त्रिपाठीले प्रश्न दर्ता गराएका छन्। त्यसै गरी हरि बहादुर भण्डारी, अशोक कुमार श्रेष्ठ, महेश भट्टराई, रोशन बहादुर गाहा थापा, महेन्द्र धोज जीशी र दमयन्ती रूचालले पनि आफ्ना प्रश्न टिपाएका छनृ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गतको प्रादेशिक रक्त संचार केन्द्र ब्लड बैंकको सुविधा सम्पन्न भवन छ। तथापि भवन अनुसारका आवश्यक प्राविधिक उपकरण जुटाउन बाँकी रहेको प्राविधिकहरूले सुझाव दिएका छन्। रक्त संचार केन्द्रका पूर्व इन्चार्ज अर्जुन गेवालीले ब्लड बैंकको सुविधा सम्पन्न भवन बने पनि प्राविधिक उपकरणको कमी भएको बताएका छन्। उमेरहदका कारण सेवाबाट निवृत्त भएका गेवालीको विदाई कार्यक्रममा रक्त संचार सेवालाई समय सापेक्ष तथा गुणस्तरीय नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गतको प्रादेशिक रक्त संचार केन्द्र ब्लड बैंकको सुविधा सम्पन्न भवन छ। तथापि भवन अनुसारका

0: दिएकाशन केन्द्रका निमित्त इन्चार्ज महेन्द्र केसीले ब्लड बैंकलाई गुणस्तरीय र प्रविधि मैत्री बनाउन गेवालीको योगदान रहेको जानकारी दिएका छन्। केन्द्रका नयाँ प्राविधिकले गेवालीको योगदानको अनुसरण गर्नुपर्ने उल्लेख गरेका छन्। रोडगस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले केन्द्रको संस्थागत विकास, सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण तथा रक्त संचार सेवाको गुणस्तर अभिवृद्धिमा गेवालीको महत्वपूर्ण योगदान रहेको बताएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-5198-190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46-5525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा

0: अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारबटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज, पोखरा 8, सिमलचौर।

0: फोन 0465-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा, पोखरा, निवागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
8: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
1: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।

बाँकी रहेका समाचारहरू जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक वर्ष 2082-83 विषयगत कार्यालयबाट संचालित कार्यक्रम तथा योजनाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। समन्वय सहजीकरण अनुगमन तथा क्षमता अभिवृद्धि तहगत सहकार्य मार्फत समावेशी र दिगो विकास भन्ने लक्ष्यसहित आयोजित समीक्षा कार्यक्रममा जिल्लाका विभिन्न विषयगत कार्यालयका प्रगति समस्या र आगामी कार्यदिशाबारे छलफल गरिएको हो। जिल्ला समन्वय प्रमुख लीलाधर पौडेलले हरेक वर्ष आयोजना हुँदै आएको वार्षिक समीक्षा कार्यक्रमले विकास निर्माण तथा सेवा प्रवाहमा सकारात्मक नतिजा दिइरहेको बताएका छन्। नागरिक समाजका प्रतिनिधि सहितको सहभागितामा हुने छलफलबाट प्राप्त सुझाव कार्यान्वयनमा ल्याउँदा कार्यक्रम थप प्रभावकारी बनेको भनाइरहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 5 ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि टोल टोलमै पुगेर घुम्ती सेवा सञ्चालन गरेको छ। सेवाग्राहीलाई आफ्नै वडा तथा टोलमा सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडाले 3 ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर नवीकरण सेवा प्रदान गरिरहेको हो। सोमबार पर्स्याङ बगैचा ज्येष्ठ नागरिक मिलन केन्द्रबाट शुरू भएको अभियान अन्तर्गत मंगलबार गोल चौतारा ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवा प्रदान गरिएको छ। बुधबार मनकामना ज्येष्ठ नागरिक मिलन केन्द्रमा घुम्ती सेवा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ। वडा नम्बर 5 वडा अध्यक्ष विष्णु प्रसाद बरालका अनुसार अभियानको पहिलो दिन 22 ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका थिए। सरकारले साउन भदौ र असोज महिनालाई सामाजिक सुरक्षा भत्ता नवीकरणको समय तोके पनि हालसम्म धेरै सेवाग्राहीले नवीकरण नगरेको पाइएपछि वडा कार्यालयले टोलमै पुगेर सेवा दिन थालेको हो। वडा अध्यक्ष बरालले पोखरा 5 बसोबास गर्ने नेपालका 77 जिल्लाका नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सक्ने बताएका छन्। नवीकरणका लागि आफ्नो स्थायी जिल्ला वा सम्बन्धित पालिकामा जानुपर्ने झन्झट अन्त्य गर्न अभियान सञ्चालन गरिएको उनको भनाइरहेको छ। उनले नवीकरणका लागि नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ता कार्ड सहित सम्बन्धित ज्येष्ठ नागरिक मिलन केन्द्रमा उपस्थित हुन आग्रह गरेका छन्। अशक्त तथा घरबाट बाहिर निस्कन नसक्ने सेवाग्राहीको हकमा भने घरमै पुगेर नवीकरण सेवा प्रदान गरिने उनले जानकारी दिएका छन्। ज्येष्ठ नागरिक केन्द्र पोखरा 5 अध्यक्ष विश्वनाथ पराजुलीले ज्येष्ठ नागरिक मिलन केन्द्रमै पुगेर वडाले नवीकरण सेवा प्रदान गरेकोमा जनप्रतिनिधि तथा वडा कार्यालयलाई धन्यवाद दिएका छन्। केन्द्रमै पुगेर सेवा उपलब्ध हुँदा ज्येष्ठ नागरिकलाई निकै सहज भएको उनले बताएका छन्। कास्की पोखरा हस्तकला संघको 16 वार्षिक साधारण सभा सम्पन्न भएको छ। अन्नपूर्ण हस्तकला उद्योग पोखरा 4 कोइराला मार्गमा भएको साधारण सभा संघका अध्यक्ष सीता गुरूङको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले सचिव पम्फा थापा र कोषाध्यक्ष रजनी कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरेको छ। अध्यक्ष गुरूङले हस्तकलाका सामग्रीहरूको बजारीकरणको लागि स्थानीय सरकारले चासो राख्नुपर्ने र आर्थिक सशक्तिकरणको लागि सहयोगको लागि आग्रह गर्नुभएको छ। हालै पोखरा महानगरको कोशेली घरको शुभारम्भ पनि भएको छ। उहाँले उक्त घरमा हातले बनाएका वस्तुहरू राख्नका लागि बिक्री कक्ष भए पनि खाली रहेको बताउनुभयो। उहाँले महानगरले कृषि तथा रैथानी सामग्रीबाट बनेका कस्केली दिदी बहिनीले उत्पादन गरेका वस्तुहरूको बिक्रीको सहज वातावरण बनाउन माग गर्नुभएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेन आजको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चश्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाको सुरक्षाका लागि कालो चश्मा प्रयोग गर्न सुझाव दिएको हो। प्रधानमन्त्रीले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनु भएको थियो। चिकित्सकले उहाँलाई आवश्यकता अनुसार कालो चश्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आई ड्रपको प्रयोग गरिरहनु पर्ने पनि उल्लेख गरिएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको जानकारी दिएका छनृ।

डेंगू खोज र नष्ट गर अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा तीन स्थित कन्या मावि तथा बाल मन्दिर माविमा सचेतना कार्यक्रम गरेको छ। त्यस क्रममा नदीपुरका घर घरमा पुगी सूचना समेत प्रदान गरिएको छ। रेडक्रस सोसाइटी पोखरा दुई र तीन उपशाखाको व्यवस्थापनमा उक्त सचेतना दिइएको हो। रेडक्रसले वर्षाको समयदेखि डेंगू संक्रमणबाट बचाउनको निम्ति सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ, जस अन्तर्गत जिल्लाभित्रका विद्यालयमा अभिमुखीकरण, टोल टोलमा पुगी खोज र नष्ट गर अभियान मार्फत सचेतना दिलाउनु र संक्रमण रोक्नु प्रयास गर्नु कार्यक्रमको उद्देश्य रहेको छ। यस अवसरमा रेडक्रसका सम्पर्क व्यक्ति नवराज भण्डारीले डेंगू रोगका लक्षण, त्यसबाट बस्ने उपाय र अवलम्बन गर्नुपर्ने विधिबारे जानकारी दिएका छनृ।

गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको नेकपा एमाले अन्तत ब्याक भएको छ। मंगलबार बिहान संसदीय दलको बोर्ड बैठकले राजीनामा दिने निर्णय गरेको थियो। साँझपख राजीनामाको कुनै निर्णय नभएको भन्दै मन्त्रीहरू निर्णयबाट पछि हटेका हुन्। एमालेको नेतृत्व गरेका भौतिक पूर्वाधार विकास मन्त्री गोविन्द बहादुर नेपालीले तत्काल सरकारबाट राजीनामा दिने कुनै तयारी नभएको दावी गरेका छन्। मन्त्री परिषदको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै मन्त्री नेपालीले राजीनामाको हल्लामा सत्यता नरहेको र सत्ता साझेदार दलहरू आन्तरिक रूपमा सँगै रहेको बताएका छन्। नेपाली कंग्रेससँग सहकार्य गरेर सँगै जाँदा पनि हामी सँगै गएका छौं। अब भोलि फरक हिसाबले जानुपर्ने परिस्थिति आयो भने पनि आपसी छलफल गरेरै निर्णयमा पुग्छौं उनले भनेका छन्। गण्डकीको राजनैतिक परिस्थिति हामीले उत्पन्न गरेको होइन, हामी बीच सौहार्दता कायम छ र आजका दिनसम्म हामी सँगै छौं। तत्कालै सरकारबाट बाहिरिने विषयमा छलफल नभएको बताएका छन्। बारदले मीडिया प्रणालीद्वारा संचालित पब्लिक 4K टेलिभिजन पोखराको आयोजनामा दशौं संस्करणको गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता 2083 हुने भएको छ। गण्डकी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा आयोजना हुने प्रतियोगिताको ग्राण्ड फिनाले भदौ 22 गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ। हरितालिका तीजको अवसरमा आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका 11 जिल्लाबाट छनौट भएका उत्कृष्ट समूहबीच अन्तिम प्रतिस्पर्धा हुनेछ। कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटनका लागि प्रेरित गर्ने र उनीहरूको आत्मसम्मान तथा संघर्षका कथालाई मौलिक तीज गीत मार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

0: स्याङ्जाको पुतली बजार र भीरकोट नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद मुस्तफाको 1501 जन्म जयन्तीका अवसरमा दुवै पालिकाले विदा दिएका हुन्। यो निर्णयसँगै आगामी बुधबार आज दुई पालिका मातहतका सबै सरकारी कार्यालय र निकायहरू बन्द रहनेछन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98-560-027-29।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-4-34-032-29, 98-028-59-321, 061-581-871।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8
8: लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
10: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
8: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
11: विस्तृत जानकारीको लागि
10: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-87।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165686536, मोबाइल 9856600536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौँ।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9861048082।

विश्वजना पुनः हाइलाइट्समा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 संस्था, व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु रहेको छ। अफ्रिकी देश गिनीको राजधानी क्रोनाकीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 जनाको ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुपारिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपड़ीहरू पुरिएका थिए। यसले 30 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। नेपालले एसीसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेट्टाएको हो। नेपालका आसिफ शेखले 161 रन बनाए। उनले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गरेका थिए।

भियतनाममा हुने पिकलबल विश्वकप 2026 का लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ। पिकलबल एसोसिएशन नेपालले मंगलबार विश्वकपका लागि 19 देखि 49 वर्ष उमेर समूहको ओपन क्याटेगोरी र 50 वर्षमाथिको सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाड़ीको नाम सार्वजनिक गरेको हो। सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मर्डिक रत्न साके, दिलभूषण पाठक, फते बहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान रहेका छन्। पोखरा दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायको अग्रसरता, विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्न सहज हुने विश्वास। आईटी उद्यमीलाई सिंहदरबार डाकेर समस्या सुन्न झण्डै 3 घण्टा घोत लिए अर्थमन्त्री वागले, प्रिमियम शेयरमा करको व्यवस्था पुनर्विचार गर्न माग। वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग, स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण। बागमती प्रदेशसभाबाट मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त, राप्रपा सांसदको फ्लोर क्रस। जिसोस कास्कीमा विषयगत कार्यालयबाट संचालित कार्यक्रम तथा योजनाको वार्षिक समीक्षा, योजना कार्यान्वयनमा प्रभावकारिता बढ़ाउन कास्कीका विषयगत कार्यालयलाई निर्देशन। पोखरा 5 मा टोलमै पुगेर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, नेपालका 77 जिल्लाका नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सक्ने। इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, गिनीको ल्याण्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो र अभ्यासकालमा नेपालसँग मलेसिया 9 विकेटले पराजित। भियतनाममा हुने पिकल बल विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4।
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाम न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।

0: बुवादेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला बिहानको 7 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्ट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा न खिनानी खनी तोला
9: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला।
8: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै पो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसानारी बेल्ले छ्याब पोपिम ओछे।
9: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
8: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
8: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा तान मी भिम्द।
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98028-85-1717 98028-85-1717।
11: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
11: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 98569972।
14: ओहो छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
13: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0168533123, 98028501, 98028501702।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
18: हार जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
18: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखोपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
18: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
18: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
18: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
21: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850607031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560-33405, 9560-33405।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: अय अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने,
1: कान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी

0: रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 98560036।
2: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा

0: पुनस्थापना केन्द्र पोखरा 15 नया गाउँ फोन 061-433-342-433-640।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रोडिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
1: फोन 061-572-648-572-849।
3: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
4: भूमि, वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यस्कृत सम्बन्धलाई मान्यता देऊ।
3: जल, जमीन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
4: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
3: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
4: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
3: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
4: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
9: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
8: बुद्धि तमाङ,
9: गौमाया गुरुङ,
8: विल्सन विक्रम राई,
9: सुनिल थापा,
8: पशुपति राई,
9: डीबी गुरुङ।
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
10: हेलो, के छ तेरो खबर?
11: ठिक छु यार, सन्चै छस्?
10: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
11: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
10: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
11: मैले पनि किन्नु छ के, सँगै किनौ न।
10: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
11: सबै ठाउँको बेड साइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
10: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
12: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ। साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
13: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864677887।
14: तन्ना आजै फेरि हाल्नुहोस्।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नभुले 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं। नेपाल एसोसिएशन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा गण्डकीको 31 वार्षिक साधारण सभा तथा 14 अधिवेशनले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ। गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकास प्रवर्धन व्यवसायका समस्या तथा अधिकारको प्रतिनिधित्व र पर्यटन व्यवसायलाई थप व्यवस्थित एवं प्रतिस्पर्धी बनाउन नाटा गण्डकीको भूमिका महत्वपूर्ण रहँदै आएको छ। यसै क्रममा यसपटक अधिवेशनले एउटा महत्वपूर्ण सन्देश पनि दिने भएको छ। नाटा गण्डकीको अध्यक्षमा महिला नेतृत्व आउने निश्चित भएको छ। अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष तथा लामो समयदेखि पर्यटन व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय संगीता पौडेल र कमला गिरीबीच प्रतिस्पर्धा हुँदैछ। पर्यटन व्यवसायमा लामो अनुभव हासिल गरेकी पौडेलले आफूले संस्थाको वर्तमान कार्यसमितिमा उपाध्यक्षको रूपमा काम गर्दा संस्थाका गतिविधि व्यवसायका समस्या र पर्यटन क्षेत्रका सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताएका छन्। संस्थाको नेतृत्व केवल पद प्राप्त गर्ने विषय नभई व्यवसायको साझा आवाजलाई प्रभावकारी रूपमा उठाउने जिम्मेवारी भएको पनि उनको भनाई छ। गण्डकी प्रदेश पर्यटनका दृष्टिले अत्यन्तै सम्भावनायुक्त क्षेत्र हो। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित भए पनि पर्यटकको बसाई अवधि बढ़ाउने नयाँ गन्तव्यको प्रवर्धन गर्ने अन्तर्राष्ट्रिय बजारमा गण्डकीको पर्यटन ब्राण्ड विस्तार गर्ने हवाई तथा स्थल यातायातका समस्या समाधान गर्ने र पर्यटन व्यवसायलाई प्रविधि मैत्री तथा प्रतिस्पर्धी बनाउने चुनौतीहरू अझै रहेका छन्। त्यसै गरी बदलिदो पर्यटन बजार डिजिटल प्रविधिको बढ़दो प्रयोग अनलाइन ट्राभल प्लेटफर्मको प्रभाव पर्यटकको बदलिदो रूचि पर्यटन पूर्वाधार नीति निर्माणमा व्यवसायको सहभागिता र निजी क्षेत्र तथा सरकार बीचको सहकार्य पनि आगामी नेतृत्वका महत्वपूर्ण एजेण्डा बन्नुपर्ने देखिन्छ। आफ्नो उम्मेद्वारीका क्रममा पौडेलले नाटा गण्डकीका पूर्व अध्यक्ष तथा कार्यसमितिले अगाडि बढ़ाएका सकारात्मक अभियानलाई निरन्तरता दिँदै संस्थालाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै आफू कुनै व्यक्तिगत स्वार्थ भन्दा पनि संस्थागत विकास व्यवसायको हित र गण्डकीको पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा आएको दावी गरेका छन्। यही पृष्ठभूमिमा आज हामी उहाँसँग कुराकानी गर्दैछौं। नाटा गण्डकीको आगामी अध्यक्ष पदकी उम्मेद्वार वर्तमान उपाध्यक्ष तथा पर्यटन व्यवसाय संगीता पौडेलसँग आज हामी कुराकानी गर्दैछौं। उहाँसँग आज हामी विशेष उहाँको उम्मेद्वारीको उद्देश्य नाटा गण्डकीप्रति उहाँको दृष्टिकोण पर्यटन व्यवसायका समस्या गण्डकीको पर्यटन विकासका सम्भावना महिला नेतृत्वको आवश्यकता संस्थागत सुधारका योजना र आगामी दुई वर्षमा गर्न चाहेका प्राथमिकताका कामहरूको बारेमा विस्तृत कुराकानी गर्दैछौं। नमस्कार, तपाईँलाई कार्यक्रममा स्वागत छ।
2: नमस्कार, धन्यवाद।
1: हजुर, आराम हुनुहुन्छ?
2: हजुर, एकदम आराम छ।
1: हजुर, आजबाट चाहिँ यो नाटाको अधिवेशन हुँदैछ, 31 वार्षिक साधारण सभा तथा 14 अधिवेशन हुँदैछ र यसले नयाँ नेतृत्व चयन गर्दैछ। यसको लागि नयाँ नेतृत्वको लागि तपाईँले पनि उम्मेद्वारी दिनुभएको छ। सर्वप्रथम नाटा गण्डकीको अध्यक्ष पदमा उम्मेद्वारी दिनुपर्ने आवश्यकता तपाईँले किन महसुस गर्नुभयो?
2: हजुर, मैले खास नाटा गण्डकी प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिनुको मूल उद्देश्य भनेको मेरो यो पर्यटनमा निरन्तरता र नाटा गण्डकी प्रदेशको निरन्तरता र पर्यटनमा मेरो अहिलेसम्मको मेरो क्षमता अनुसारको मैले काम गर्न सक्छु भन्ने मेरो एउटा अठोट नै हो। त्यसै कारण नै मैले उम्मेदवारी दिएको हुँ र म योभन्दा पहिला प्रथम उपाध्यक्षमा बसेर पनि काम गरिसके र विभिन्न पदमा म 2068 सालदेखि निरन्तर यो संस्थामा लागेर यो संस्थाको लागि मैले आफूले संस्थाले पनि मलाई केही दिएको छ भने मैले संस्थाको लागि पनि निरन्तर काम गरिरहेको र पर्यटन क्षेत्रका पर्यटन व्यवसाय र यो सदस्यहरूको हकहितको लागि पनि मैले निरन्तर काम गरिरहेको हुनाले अब यो दुई कार्यकालको लागि पनि म आफ्नो नेतृत्वमा बसेर काम गर्ने मेरो आफ्नो मैले आफ्नो आशा राखेको हुनाले मैले काम गर्ने जुन मैले चाहिँ अठोट राखेको हुनाले म अगाडि बढेकी हुँ। मैले मेरो पद अध्यक्ष पदमा उम्मेदवारी दिएको
1: हुँ। अब यो उम्मेदवारीको मुख्य उद्देश्य र एजेन्डा चाहिँ के हो? तपाईँले सामाजिक सञ्जालमा पनि लगभग भनौँ न म यो गर्छु भन्ने खालको प्रतिबद्धता पत्र पनि तपाईँले सार्वजनिक गर्नु भएको छ, खास एजेन्डा चाहिँ के हो?
2: अब मेन एजेन्डा भनेको अब अहिले पर्यटन क्षेत्रमा भएका संघ संस्थाहरू मध्ये नाटा एउटा गौरवशाली संस्था हो र यसले चाहिँ स्पेसली भन्दा ट्राभल एजेन्सीहरूको हक हितको लागि काम गर्ने गर्दछ र पर्यटन क्षेत्रमा रहेका विभिन्न समस्याहरूलाई पनि यसले चाहिँ सम्बोधन गरेर काम गर्ने हुनाले मैले चाहिँ विभिन्न ट्राभल एजेन्सीहरूलाई अब आइपर्ने जुन समस्याहरू र यसलाई अगाडि बढाउन ट्राभल एजेन्सीलाई अझै मजबुत बनाउनको लागि के गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर मैले पर्यटक बस पार्कलाई पनि अब केही अझै पर्यटक बस पार्कलाई पनि अझै हामीले केही गर्नुपर्ने आवश्यकता देखेको हुनाले त्यसको बारेमा पनि मैले सोचेको छु। यसलाई चाहिँ जुन महानगरसम्म महानगरसँग समन्वय गरेर स्थानीय सरकारसँग समन्वय गरेर अझै यसलाई व्यवस्थित गर्नुपर्ने हुनाले यसको सम्बन्धमा पनि राखेको छु। त्यसै गरी पर्यटन नीति ऐन तथा विनियमको सम्बन्धमा पनि मैले चाहिँ सरकारले अहिले पर्यटन 2082 जारी गरिसकेको छ, गर्न लागेको छ र गण्डकी प्रदेशको सरकारले नयाँ पर्यटन नीति ल्याउन लागेको सन्दर्भमा हालसम्म समस्या देखिएका पर्यटक सवारी साधनको हरियो नम्बर प्लेटको निरन्तरता दिनुपर्ने र अन्य विषयहरूमा पनि यो यसमा छलफल गर्नुपर्ने छ। यस्तै ट्राभल एजेन्सी व्यवसायमा बढ्दै गएको चुनौतीहरूलाई पनि मैले सामना गर्नुपर्ने देखेको छु। यसै गरी पोखरा अन्तर्राष्ट्रिय उडान तथा अन्य कनेक्टिभिटीलाई पनि जोड्नुपर्ने यो अवस्था आएको छ र छोटो दूरीका अन्तर्राष्ट्रिय गन्तव्यहरूमा हवाई सञ्जाल विस्तार गर्नुपर्ने पनि अहिलेको मुख्य एजेन्डा रहेको छ र अहिले स्पेसली भन्दा हवाई टिकटमा 13% भ्याट खारेजीको लागि हामीले पहल गर्नुपर्ने छ। यसको लागि हामीले चाहिँ हाम्रो नाटा केन्द्र र संघीय सरकारलाई चाहिँ हामीले दबाब दिनुपर्ने अवस्था अहिलेको परिवेशमा रहेको छ र पोखरालाई अन्तर्राष्ट्रिय टिकेटिङको हब बनाउनु पर्नेछ र भिएफएस ग्लोबल कार्यालय पोखरामा स्थापना गर्नुपर्नेछ। त्यसमा पनि मैले पहल गर्ने विचार गरेको छु र अन्तर्गन्तव्य व्यावसायिक सम्बन्ध पनि विस्तार गर्नुपर्नेछ। त्यसै गरी अन्तर्राष्ट्रिय पर्यटन मेला पनि प्रदर्शन तथा सम्मेलनमा सहभागिता पनि बढाउनु पर्नेछ। यसले गर्दाखेरि ट्राभल एजेन्सी अझै मजबुत भएर जाने कारणले गर्दा मैले विभिन्न खालका मेरा जुन प्रतिबद्धताहरू मैले आफूले सार्वजनिक पनि गरिसकेको छु र ती प्रतिबद्धताहरूमा रहेरै मैले चाहिँ अब यो दुई कार्यकालमा काम गर्ने अठोट लिएको छु र यसलाई चाहिँ मेरो आएको टिमले पनि सहयोग गर्दैछ र त्यही अनुसार हामी अगाडि बढ्नेछौँ।
1: अब तपाईँ वर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ, यो अवधिको अनुभवले अध्यक्षको उम्मेदवारीमा कतिको प्रभाव पार्न सक्छ वा भनौ न यो अध्यक्षको जिम्मेवारी प्राप्त भयो भने तपाईँको नेतृत्वलाई अरूभन्दा फरक बनाउने मुख्य आधार चाहिँ के हुनेछ?
2: मैले अध्यक्षको उम्मेदवारी दिनुको मुख्य आधार र मैले चाहिँ अगाडि बढ्न सक्छु र म अगाडि बढेर काम गर्न सक्छु भन्ने मुख्य आधार भनेको मेरो निरन्तरता नै हो र पर्यटनमा मैले आजसम्म बिताएको क्षणहरू नै हो र अहिलेको कार्य समिति जुन 2081 जुन कार्य जुन 81-83 जुन अहिलेको कार्य समिति छ तिनीहरूसँग र अध्यक्ष लगायत उहाँहरूसँग कार्य समितिसँग बसेर मैले काम गरेको अनुभव र मैले उहाँहरूसँग काम गरेर साटासाट काम गर्दाखेरि मैले आफूले मेरो आफ्नो अनुभव र पर्यटन सँगसँगै छात्र संगठनहरूसँग संस्थाहरूसँग पनि मैले जुन काम गरेको छु त्यसले पनि मैले चाहिँ अगाडि बढ्न सक्छु र उहाँहरूले मलाई सहयोग गर्नुहुनेछ भन्ने मैले आशा लिएर अगाडि बढेको हो। त्यसै गरी 63 जना सदस्यहरूको पनि मलाई पूर्ण साथ सहयोग भएको कारणले गर्दा म चाहिँ यो अहिलेको अध्यक्ष पदमा अगाडि बढेको
1: हुँ। अब अघि तपाईँले प्रतिबद्धताको विषयलाई भनौँ न तपाईँले सार्वजनिक पनि गर्नु भएको छ, त्यो विषयमा तपाईँले बोल्नु पनि भयो होइन, यो नाटक गण्डकीसँग आबद्ध पर्यटन व्यवसायका अहिलेका पर्यटन क्षेत्रकै पनि भनौँ होइन मुख्य समस्या देख्नु भएको समस्या चाहिँ के हो र यसलाई निराकरण चाहिँ कसरी गर्न सकिन्छ? यो जसरी चाहिँ हुन्छ नि यो पर्यटन व्यवसायीहरूको अहिलेको प्रमुख समस्याहरू के देख्नु भएको छ र त्यसलाई चाहिँ कसरी चाहिँ निराकरण गर्न दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने लाग्छ समस्याहरू चाहिँ
2: अब पर्यटन व्यवसायको अहिलेको पर्यटन व्यवसायको मुख्य समस्या भनेको जुन मैले अघि प्रतिबद्धतामा राखेको छु तीनै समस्याहरू हो र त्यो समस्या त्यसलाई नै मैले काम गर्नुभयो त्यसलाई नै काम गर्ने अबको मेरो टेन्योरमा चाहिँ मैले काम गर्ने गरी ती प्रतिबद्धताहरू राखेको कारण समस्याहरू ती नै हुन्। अब स्पेसल तपाईँले भन्दाखेरि भारतीय पर्यटक सवारीको अव्यवस्थित पार्किङले सिर्जना गरेको समस्या भयो त्यो समस्या पनि एउटा चुनौतीको रूपमा आएको छ। यसलाई नै समाधान गर्नुपर्ने छ स्थानीय सरकारसँग हामी मिलेर। यसै गरी अब अहिले सडक निर्माण जलविद्युत आयोजनामा निर्माण तथा अन्य विकासका आयोजना सञ्चालन गर्दा पदयात्रा मार्गको सुरक्षा राफ्टिङ नदीहरूको जगेर्ना गर्नुपर्ने छ। यस्ता समस्याहरू संरक्षण लगायतका विषयमा देखिएको चुनौतीलाई सम्बन्धित क्षेत्रको संस्थाहरूसँग मिलेर समाधान गर्नुपर्ने छ। यस्ता समस्याहरू धेरै छन्। त्यो कारणले गर्दा यस्तो समस्याहरूलाई हामीले निराकरण गर्दै गयौँ भने पर्यटन क्षेत्र चाहिँ पर्यटन क्षेत्रको विकास हुनेछ भन्ने कुरामा मैले आशा लिएको छु।
1: अब अघि लोकल गभर्मेन्ट स्थानीय सरकारको विषयमा कुरा गर्नुभयो, पार्किङ लगायतका विषयहरू चाहिँ स्थानीय सरकारसँग मिलेर अगाडि बढ्न सक्छौ भनेर भन्नुभयो होइन। अब स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार होइन वा सम्बन्धित निकायसँग चाहिँ पर्यटन व्यवसायका समस्या उठाउन नाटक भूमिका अझ प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ भन्ने लाग्छ? त्यहाँसम्म चाहिँ ढोका ढकढकाउनको लागि वा सम्बोधन सरकारलाई पनि यस कुरामा सिरियस बनाउनको लागि तपाईँहरूको भूमिका कस्तो रहन्छ?
2: यस्तो हामीले अहिले अहिले जति पनि पर्यटनसँग सम्बन्ध रहेका छाता संघ संस्थाहरू छन् तिनीहरूको आवाजलाई नै बुलन्द बनाउनु पर्छ तिनीहरूसँग मिलेर, किनभने नाटा गण्डकी प्रदेशले उठाएका एजेन्डाहरूमा हामी यी जति पनि छाता संघ संस्थाहरू छन् तिनीहरू सँगसँगै मिलेर काम गर्ने मैले एउटा अठोट लिएको छु र यिनीहरूको पर्यटन क्षेत्रमा जति पनि छाता संघ संस्थाहरू रहेका छन् जति पनि पर्यटन व्यवसायीहरू रहेका छन् र पोखरेलीहरूको पनि त्यत्तिकै त्यसमा चाहिँ आवाज बुलन्द बनायौं भने र सरकारसँग हामीले ढोका ढकढकायौं भने हामीले चाहिँ पक्कै पनि हामीले पर्यटनका समस्याहरूलाई समाधान गर्न सक्छौ। अब अहिलेको स्पेसली अहिले चाहिँ पर्यटन क्षेत्रसँग रहेको समस्या भनेको अब हाम्रो अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण भएको छ त्यसलाई चाहिँ हामीले निरन्तरता फ्लाइटहरूलाई चाहिँ हामीले निरन्तरता दिएर कनेक्टिभिटीलाई निरन्तरता दिन सकेका छैन र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न गन्तव्यहरूमा पनि हामीले कनेक्टिभिटीलाई जोड्नु पर्नेछ त्यो गर्न सकेका छैनौँ। अहिले हामीले फ्लाइट दुबईलाई पनि हामीले चाहिँ अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेप्टेम्बर 23 फ्लाइट दुबईले गर्न लागेको नियमित उडान र अन्य विमान कम्पनीहरूले उडान गर्न बनाइएको योजनालाई हामीले सफल पार्न हातेमालो पनि गर्नुपर्नेछ र यसलाई हामीले निरन्तरता दिन सक्यौँ र भोलिको दिनमा यो फ्लाइट दुबईलाई हामीले निरन्तर गरेर उडाउन सक्यौँ भने पनि हाम्रो एउटा चाहिँ पोखराको पर्यटनको भविष्यलाई सुनिश्चित गर्छ भन्ने पनि मैले चाहिँ आशा लिएको छु।
1: अब पोखरा पर्यटनको राजधानी सहर पनि हो, यहाँ पर्यटनका प्रचुर सम्भावना पनि रहेको छ। गण्डकी प्रदेशको पर्यटन विकासका लागि अहिले सबैभन्दा ठूलो सम्भावना कहाँ देख्नुहुन्छ? जस्तै अब पदमार्गका पहिचानका विषय पनि कुरा उठेका छन् होइन, अरू नयाँ नयाँ पदमार्गका विषय हुनसक्छ, त्यसै गरी होमस्टेका विषयहरू, ग्रामीण पर्यटनका विषयहरू हुनसक्छ। यो सम्भावनाका विषयहरूलाई चाहिँ कसरी अध्ययन गर्छ नाटाले?
2: अब यसको हजुरले सम्भावना विषय के भन्नु पर्यो?
1: हजुर, सम्भावनाका यो चाहिँ गण्डकीको पर्यटनको सम्भावनाका विषयमा चाहिँ कसरी अध्ययन गर्छ?
2: सम्भावनाका विषयमा अध्ययन चाहिँ नाटा गण्डकी प्रदेशले चाहिँ अब गन्तव्यहरूको पहिचान गरेर त्यसलाई चाहिँ सरकारसँग त्यस्ता गन्तव्यहरूमा जानको लागि चाहिँ हामीले विभिन्न नीति नियमहरू बनाएर र त्यसलाई चाहिँ त्यस्तो ठाउँहरूलाई चाहिँ अझै प्रभावकारी बनाउनलाई, त्यस्तो घुम्न जानको लागि अझै प्रभावकारी बनाउनको लागि चाहिँ यसले चाहिँ हामीले सरकारसँगै मिलेरै हामीले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: पोखरामा पर्यटक आउने तर लामो समय नबस्ने समस्या भनौ न छ भन्ने गरिन्छ। क्याम्पेन पनि होइन गरिराख्नुहुन्छ, कहिले इन्डियाका विभिन्न सहरहरूमा पनि पछिल्लो समय तपाईँहरू जानुभयो र त्यसले पनि एउटा किसिमको प्रभाव पर्यो, भारतीय पर्यटकको एउटा किसिमको बहार नै आयो लगभग भनौ न। तर पर्यटकको बसाई अवधि चाहिँ त्यति लामो हुँदैन पोखरामा भन्ने गरिन्छ, यो अवधि बढाउनको लागि के गर्न सकिन्छ?
2: अब अवधि बढाउनका पोखरामा आएका पर्यटकहरूको बसाई लम्ब्याउनको लागि चाहिँ हामीले जस्तो पोखराबाट नजिक रहेका जुन गन्तव्यहरू छन् त्यसलाई चाहिँ अझै व्यवस्थित बनाउने र त्यस्तो ठाउँहरूलाई चाहिँ घुम्न त्यहाँ चाहिँ बस्नको लागि चाहिँ अझै सुविधायुक्त बनाउने, हेर्ने दृश्यावलोकन गर्ने ठाउँहरू बढाउने र त्यही अनुसार चाहिँ हामीले चाहिँ जस्तो यहाँबाट मुक्तिनाथ हामीले अहिले चाहिँ डाइरेक्ट हामी गाडीमा जान सक्छौँ भने त्यसलाई चाहिँ बिचमा कतै चाहिँ गेस्टहरू गएर पर्यटकहरू गएर बिचमा कुनै कहीँ कतै गएर त्यहाँ पनि बस्नुपर्ने खालका हामी जुन योजनाहरू बनायौँ भने र प्याकेजहरूलाई चाहिँ अझै हामीले त्यही अनुसारको प्याकेज चाहिँ हामीले व्यवस्था गऱ्यौँ र गन्तव्यहरू वरिपरिका गन्तव्यहरू जस्तो पर्वत लगायतका पर्वत हाम्रो चाहिँ मुस्ताङ मुक्तिनाथ लगायतका ठाउँको प्याकेजहरू अझै हामीले बढाउँदै गर्न जान सक्यौँ भने चाहिँ पोखराको बसाई चाहिँ अझै लम्बिन्छ भन्ने कुरामा मलाई लम्बिन्छ जस्तो मलाई लाग्छ।
1: अब यो यो तपाईँले भन्नुभएको विषय त हामीसँग छँदैछ, जस्तै तपाईँले साहसिक पर्यटनको कुरा उठाउनुभयो, धार्मिक पर्यटनको कुरा उठाउनुभयो, होइन, सांस्कृतिक पर्यटन र ग्रामीण पर्यटनका विषयहरूलाई उठाउनुभयो। अब यो एउटै पर्यटन प्याकेजमा जोड्न सकिन्छ?
2: अब यस्तो छ, अब पर्यटन पर्यटकहरू भनेको विभिन्न विधामा विभिन्न डिफ्रेन्ट वेमा डिफ्रेन्ट आफ्नो जुन फरक तरिकाले घुम्न आउने गर्दछन् र उहाँहरूलाई चाहिँ फरक तरिकाले हामीले चाहिँ प्याकेजहरू दिएर हामीले चाहिँ उनीहरूलाई चाहिँ घुमाउनु पर्दछ। कोही चाहिँ धार्मिक आउँछन्, कोही साहसिक आउँछन्, होइन, तिनीहरूलाई चाहिँ कुन खालको पर्यटक आउँछ तिनीहरूलाई त्यही अनुसारको हामीले प्याकेज व्यवस्था गर्नुपर्ने हुन्छ।
1: यो चाहिँ तपाईँहरूले अहिले विशेष गरेर पोखरालाई ब्रान्डिङ पनि गरिराख्नु भएको छ, खास गरी अब मार्केटिङ पनि गरिराख्नुहुन्छ। गण्डकीको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ र डिजिटल मार्केटिङ मार्फत कसरी विस्तार गर्न सकिन्छ? अब तपाईँले अघि अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्नुभयो, यहाँ अब फ्लाइ दुबईले यो सेप्टेम्बरबाट चाहिँ उडान सञ्चालन गर्दैछ, यसको निरन्तरताको विषयमा कसरी तपाईँले पहल गर्नुहुन्छ वा भनौ न यसमा अरू उडानहरू पनि विस्तार गर्नको लागि के कस्ता पहलहरू तपाईँले गरिराख्नु भएको छ गर्नुहुन्छ?
2: फ्लाइ दुबईले निरन्तर रूपमा फ्लाइ दुबईको जुन फ्लाइटलाई हामीले निरन्तरता दिनको लागि स्पेसली त अब हामीले मार्केटिङ नै गर्नुपर्छ। हामी 11 जिल्लामा गएर हामीले चाहिँ मार्केटिङ गरेर त्यहाँ चाहिँ फ्लाइ दुबई अब पोखराबाट निरन्तर चलेको छ भन्ने कुरालाई चाहिँ हामी सबै ट्राभल एजेन्सी र यहाँको स्थानीय सरकार र यहाँको जति पनि निकायहरू छन् यिनीहरूसँग लबिङ गरेर हामीले त्यो फ्लाइ दुबईलाई चाहिँ हामीले निरन्तर रूपमा चाहिँ हामीले उडाउन सक्छौँ। यो हामीले अठोट पनि लिइसकेका छौँ किनकि हामीले विभिन्न प्याकेजहरू दुबईको विभिन्न प्याकेजहरू दिएर हामीले चाहिँ त्यहाँको थोरै भन्दा थोरै अहिलेको जुन कस्टमा हामीले अहिले ट्राभल एजेन्सीहरूले पनि कस्टलाई एकदम मिनिमाइज गरेर प्याकेज हामीले वितरण गर्न लागेका छौँ र त्यसलाई चाहिँ त्यो प्याकेजमा हामीलाई लाग्छ पक्कै पनि धेरैभन्दा धेरै गेस्टहरू चाहिँ पर्यटकहरू चाहिँ घुम्न जानुहुनेछ र हामीले स्पेसली भन्दा अहिले स्थानीय सरकार र सङ्घीय सरकारले पनि यसलाई चाहिँ धेरैभन्दा धेरै स्थानीय सरकार र सङ्घीय सरकारले चाहिँ सहयोग गर्नुपर्ने र सरकारले नै यसलाई चाहिँ निरन्तरताको लागि सरकारले पनि यसलाई निरन्तर दिनुपर्ने हुनाले हामीले सरकारको ढोका पनि ढकढक्याउँछौँ र प्राइभेट सेक्टरलाई पनि त्यही अनुसारको घटघट्याएर हामीले यो यो फ्लाइ दुबईलाई निरन्तर रूपमा पोखराबाट उडाउनको लागि र यसले समृद्ध पोखराको भविष्य पनि निर्माण गर्छ भन्ने हामीले बुझेका छौँ र यसलाई हामीले निरन्तरता पनि दिन सक्छौँ भन्ने मलाई लाग्छ।
1: अब पोखरासँग जोड्ने कनेक्टिङ रोडहरूको विकास वा हवाई यातायातको अवस्थाले पनि गण्डकीको हुन्छ नि पोखराको पर्यटनलाई प्रभाव पारिरहेको रहेको हुन्छ। अहिलेको अवस्थामा भन्नुपर्दाखेरि चाहिँ यी कनेक्टिभिटीले चाहिँ कस्तो खालको चाहिँ प्रभाव पारिरहेको चाहिँ देख्नुहुन्छ?
2: अब पर्यटनको मुख्य आधार भनेको कनेक्टिभिटी हो। पोखरामासँग जोड्ने जुन हवाई कनेक्टिभिटीहरू अब जस्तो अब हामीले अहिले फ्लाइ दुबईसँग हामीले चाहिँ सहकार्य गरेर हामीले जहाँ अहिले चाहिँ दुबई क्राफ्ट दुबईबाट पनि विभिन्न सहरहरूमा जाने जानको लागि चाहिँ हामीले त्यस्तो प्याकेजहरू निर्माण गरिरहेका छौँ। त्यसै गरी अब सडकहरू पनि जोड्ने, जस्तो अब यहाँबाट विभिन्न ठाउँमा चाहिँ पोखराबाट सडक निर्माण विभिन्न ठाउँमा जानको लागि चाहिँ सडकको पनि त्यस्तै व्यवस्थापन गर्नुपर्ने देखिन्छ र त्यसलाई पनि हामीले निरन्तरता दिने र अहिलेको जुन पोखरा काठमाडौँ चितवनसँग जोडेको जुन मेन पृथ्वी हाइवे छ यसले पनि पोखराको लागि चाहिँ एउटा सुनौलो भविष्य निर्माण गरेको छ भन्ने मलाई लाग्छ र यस्तै यस्तै कुराहरूले नै हामीले भोलि पोखराको पर्यटनलाई विकास गर्न सक्छौँ र समृद्ध पोखरा बनाउन सक्छौँ।
1: अब अहिले चाहिँ भनौँ न तपाईँहरूले बेला बेलामा चाहिँ क्याम्पेन पनि चलाउनुहुन्छ होइन, भ्रमणको निमित्त पनि दिनुहुन्छ, खास गरी हरेक पर्यटकको चाहिँ रुचि एउटै हुँदैन होइन, रुचिहरू पनि तपाईँहरूले चाहिँ अध्ययन गर्नुहुन्छ होला त्यहाँ जाँदाखेरि पोखरा के को लागि जाने भन्ने पनि हुन सक्छ, त्यसको लागि चाहिँ हामीसँग भनौँ न प्याकेजहरूको निर्धारण चाहिँ कसरी हुन्छ?
2: अब यस्तो पोखरा आउन हामीले पहिलो कुरा त हामीले विभिन्न ठाउँहरूमा गएर हामीले भ्रमणको निम्तो दिन्छौँ, जस्तो भारतका विभिन्न सहरहरूमा जान्छौँ, हामीले चाइना जान्छौँ, चीनको विभिन्न सहरहरूमा गएर हामीले प्रवर्धन गर्छौँ, त्यसै गरी अरू देशहरूमा पनि गएर हामीले ट्राभल मार्टदेखि विभिन्न बिटुबी सेल्स मिसनदेखि हरेक ठाउँमा गएर हामीले चाहिँ पोखराको प्याकेज बेच्छौँ र त्यो प्याकेजमा हामीले चाहिँ पोखराको विभिन्न ठाउँहरूको बारेमा घुम्न ट्रेकिङहरूको बारेमा घुम्ने गन्तव्यहरूको बारेमा र पोखरामा चाहिँ अब बजेट लेभलदेखि लिएर हाम्रो चाहिँ स्टार लेभलसम्म होटलहरू पनि निर्माण भइसकेका हुनाले र पोखरामा चाहिँ अतिथिको लागि पनि अतिथि सत्कारको लागि पनि त्यही अनुसारको हामीले चाहिँ हाम्रो चाहिँ जुन सत्कार गर्न सक्ने जुन क्षमतायुक्त ठाउँहरूको पनि हाम्रो चाहिँ निर्माण भइसकेको हुनाले र त्यो त्यस्तो खालको प्याकेजहरूको चाहिँ हामीले व्यवस्था गरेर पर्यटकहरूलाई पोखरा आउनको लागि हामी निम्तो दिन्छौँ र त्यो प्याकेजहरू पनि हामीले चाहिँ एकदम सस्तो रूपमा हामीले धेरै कस्टलाई पनि हामीले मिनिमाइज गरेर हामीले बेचेका हुन्छौँ। त्यो कारणले गर्दा पोखरा आउने पर्यटकहरूको चाहिँ
1: हामी कार्यक्रमको लगभग उत्तराधाको समयमा छौं। अब यसपटक नाटा गण्डकीको अध्यक्षमा महिला नेतृत्व आउने निश्चित छ होइन, तपाईँको प्रतिस्पर्धीको रूपमा अर्का उपाध्यक्ष चाहिँ नाटाको चाहिँ अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ कमला गिरी। अब यो भनौ न तयारी चाहिँ कसरी अगाडि बढेको छ, तपाईँ वर्तमान उपाध्यक्ष भएको हिसाबले यो आज चाहिँ अहिले 9 बजेबाट शुरू हुँदैछ, तयारी कसरी अगाडि बढेको छ र यसका पाटाहरूको कार्यक्रमको अलिकति तालिका भनिदिनुहोस् न के हुँदैछ?
2: अब हाम्रो आजको जुन तालिका भनेको चाहिँ यो अब 31 साधारण सभा र 14 अधिवेशन हो। हाम्रो यो जुन अर्को अब 2082/83 को जुन हाम्रो यो टेन्योर सकेर हामीले अर्को टेन्योरलाई हामीले हस्तान्तरण गर्ने दिन हो यो र अहिले हामीले 9 बजेबाट हामीले हाम्रो चाहिँ ओपनिङ सेसन सुरु हुन्छ, उद्घाटन सत्र र उद्घाटन सत्र पश्चात चाहिँ हाम्रो बन्द सत्र सुरु हुन्छ। लगभग 12-1 बजेसम्म हामीले चाहिँ बन्द ओपनिङ सेसन सकाइसक्छौँ र त्यसपछि हाम्रो बन्द सत्र सुरु हुन्छ र बन्द सत्र पश्चात बन्द सत्रका हाम्रा विभिन्न एजेन्डाहरू छन् र सदस्यहरूले त्यसमा भाग लिनुहुन्छ र त्यसपछि हाम्रो बन्द सत्र सकिए पश्चात हाम्रो चुनावी प्रक्रिया सुरु हुन्छ र यो चुनावी प्रक्रियामा तपाईँले भने जस्तै हामी 2 प्रतिस्पर्धीहरू अगाडि बढेका छौँ, हामी महिला नेतृत्व नै अगाडि बढेका छौँ र मलाई लाग्छ यो नेतृत्व पक्कै पनि महिलाकै हुनेछ र त्यसमा चाहिँ मलाई लाग्छ मैले यो जुन पर्यटनमा दिएको निरन्तरता र यो संस्थामा दिएको मैले चाहिँ 18-20 वर्ष दिएको निरन्तरताले यसको जुन जिम्मेवारी सदस्यहरूले चाहिँ मलाई लाग्छ मलाई नै दिनुहुनेछ। उहाँहरूको अमूल्य मतले म विजयी भएर मैले चाहिँ अझै पर्यटनमा रहेका समस्याहरूलाई चाहिँ उजागर गरेर मैले चाहिँ त्यसलाई समाधानको उपाय निकाल्न सक्छु भन्ने अठोटका साथ अगाडि बढेको हुनाले उहाँहरूले मलाई साथ दिनुहुनेछ भन्ने मैले आशा लिएको छु।
1: अब आज तपाईँहरू दुवैजना प्रतिस्पर्धामा हुनुहुन्छ, तर पर्यटन क्षेत्रमा चाहिँ अझै पनि महिलाहरूको सहभागिता होइन नेतृत्व अझै अपेक्षाकृत चाहिँ अलिक कम छ भनेर भनिन्छ कि, तपाईँहरूको नेतृत्व तपाईँ नेतृत्वमा आइसक्नु भएपछि यसलाई बढ़ाउन के गर्नुपर्छ, त्यस्तो केही बनाउनु भएको छ योजनाहरू?
2: हजुर, अब महिला नेतृत्व कमी छ तर महिला सहभागिता चाहिँ बढ्दै गएको छ। त्यो कारणले गर्दा अब यो महिला सहभागितालाई अझै बढ़ाउनको लागि चाहिँ मैले जुन मैले गरेका गर्ने मैले लिएका प्रतिबद्धताहरूमा महिला सहभागिता पर्यटनमा भएका महिलाहरूलाई अझै सँगसँगै ल्याएर उहाँहरूलाई चाहिँ अझै सदस्यता महिला सदस्यता बढाएर र हरेक कार्यक्रमहरूमा पनि पर्यटनसँग सम्बन्धित रहेका संस्थाका महिलाहरूलाई पनि सँगसँगै लिएर काम गर्ने र अरू ठाउँमा रहेका महिलाहरूलाई पनि पर्यटनमा ल्याएर त्यस्तै खालको ट्रेनिङहरू तालिमहरूको व्यवस्था गरेर र पर्यटन नै चाहिँ एउटा म भोलि चाहिँ हामीले अगाडि बढ्नको लागि र समृद्ध हुनको लागि एउटा चाहिँ आधार हो भन्ने कुरा उहाँहरूलाई बुझाएर चाहिँ मैले चाहिँ सहभागिता अझै बढाउने विचार गरेको छु।
1: हामी अन्त्यतिर आइसकेका छौँ, अन्तमा तपाईँका मतदाताहरूलाई रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोता के भन्नुहुन्छ?
2: हजुर, अब आज अघि मैले भनिसके आज 10 गते हाम्रो नाता गण्डकी प्रदेशको 31 साधारण सभा 14 अधिवेशन हो, यसले नयाँ नेतृत्व प्रदान गर्नेछ र सम्पूर्ण 163 जना सदस्यहरूलाई मलाई अमूल्य मत दिएर यहाँहरूले मलाई विजय गराइदिनुहुन्छ भन्ने मैले आशा गरेको छु र उहाँहरूसँग मैले मन पाइसकेको छु र मत मात्र दिन उहाँले बाँकी छ र त्यो मत दिएर आज मलाई उहाँले विजय गराउनुहुनेछ र मैले लिएका जुन प्रतिबद्धताहरू र पर्यटनको भविष्यलाई उजागर गर्नको लागि मलाई चाहिँ अगाडि बढाउनुहुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु र म उहाँहरूलाई हार्दिक अनुरोध पनि गर्दछु।
1: हस्, यहाँलाई यो कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद छ र तपाईँलाई हार्दिक शुभकामना पनि।
2: ल, धन्यवाद हजुरलाई यो अवसर दिनुभएको र मेरा केही शब्दहरू रेडियो मार्फत मैले प्रसारण गर्ने जुन अवसर दिनुभयो यहाँलाई पनि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: हस्, नमस्कार। यहाँ त्यो नाटा गण्डकीका वर्तमान उपाध्यक्ष तथा 14 अधिवेशनका लागि अध्यक्ष पदका उम्मेद्वार संगीता पौडेल हामीसँग कुराकानीमा जुटिरहनु भएको थियो। उहाँसँग हामीले उहाँको उम्मेद्वारको उद्देश्य, नाटा गण्डकी प्रति उहाँको दृष्टिकोण का सन्दर्भमा, त्यसै गरी पर्यटन व्यवसायका समस्या, गण्डकीको पर्यटन विकासका सम्भावना, महिला नेतृत्वको आवश्यकता, संस्थागत सुधारका योजना र आगामी 2 वर्षमा गर्न चाहनुभएका प्राथमिक कामहरूको विस्तृतमा हामीले कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छु। नमस्कार।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
3: बर्जर पेंट।
5: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
6: ए हजुर, पेन्सन पट्टा हरायो रे?
7: हो, म खोज्दैछु।
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
8: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
6: बुद्धि तमाङ,
8: गौमाया गुरुङ,
6: विल्सन विक्रम राई,
8: सुनिल थापा,
6: पशुपति राई,
8: डीबी गुरुङ।
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्।
10: तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59321, 061581.
12: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
13: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-0279।
11: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
12: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
14: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
15: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
16: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रफुल पोखरा, फोन 061 587 263 र 553 834।

0: 밤 띵감 천두밤
1: 누가 커피 떠보둑니 진마야라 천두밤
2: 어버 천두밤 레귤러 러 얼트라 바자르마 우클럽드 사
1: 천두밤
3: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773168844 वेबसाइट www.lagrandi.edu.np
5: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट

0: भएको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
1: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BBS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
3: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061-581-522-77
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK USA क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560131 97150 0031 पोखरा न्यू रोड BND भवन सानीमा बैंक रहेको भवन
6: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
6: 28 वर्षदेखिको अनुभव न्युरो ICU तथा OT को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97623-36-817

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट,
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुनिने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति NMB Capital को वेबसाइट वा नजिकै को NMB बैंक को शाखा मा गई आजै SIP सुरु गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्ड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला
4: अयनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01865586536 मोबाइल 98560536
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
8: टाइम चेक
9: यति बेला पूर्वाह्नको 9 बजेको छ
10: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेन्स
2: पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हरायो रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विल्सन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: warm, feel calm, thandu bam.
1: Suka khoki tau ko dukhni chin mai ara.
2: Thandu bam.
3: Aba thandu bam regular ra ultra bazar ma uplabdha cha.
1: Thandu bam.
4: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? क्रिस्टल हस्पिटलमा खुलेको क्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। क्रिस्टल आईवीएफ केन्द्र, क्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेशन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162-590-163।
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
11: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
13: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817-1717, 98025817-1717।

0: हो। क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615-91-728, मोबाइल 9856-0727-29।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना

0: फल तथा जंगल का जीव जन्तुहरू आदिवासी का लागि खानेकुरा औषधी र जीविका का आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Pare Toki Nagari Pokrama, Metro City Hospital Prali, Sirizanasok Pokrali, Bibina Kisimka, Bisasagya Chigisak Sewarko, Upachar Lyaku Zan Karigaraudaso,
1: Hamra Sewaharu,
0: Heart Journey, Nasatata Merudandarog,
1: General Surgery, Sabai Prakarka Operation Sewa,
0: Mirgola, Tata Mutro Rog, Euro Surgery,
1: Pet Chati, Mutu, Thyroid Tata Madumiharu,
0: Neuro Surgery Sewa,
1: Bal Rog,
0: Nakkan Tata Ghati Rog,
1: Manasik Tata Isnayu Rog,
0: Prasuti Tata स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surachit Garbhavatan Sewa,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijanachok, Kaski,
0: Phone 061-574-648-579.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. सर्वजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको सर्वजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा स्त्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 0161 411 777, मोबाइल 98560 89 77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 0161 454 689 452 715।

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज। सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433342 433640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हराए रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विल्सन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: bám tin cảm chân đu bám
1: luka khóc thì đau cô tục nị chín mây ara chân đu
2: bám ab chân đu bám regular ra ultra bazaar ma upalabdha cha chân đu bám
3: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटे पानी पोखरा फोन 0165881598251

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क

0: Parnhood. Sampark Fishtow Mountain College, Mustangso, Pokhara. Phone number 9802-85-1717.
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छड्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
7: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
9: संजीवनी हस्पिटल नेपालगंज र दानपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि भरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856600536।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेघर सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेघर सँगसँगै यति बेला प्रत्यक्ष रूपमा पोखरा अनि आसपासको क्षेत्र साथै गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेशका केही भाग र बागमती प्रदेशको केही भागमा प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineannapurna.com, हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ। कार्यक्रम पोखरा कलिनमा तपाईँको सहभागिता लिने कार्यक्रम हो पोखरा कलिन 061-543-0040 मार्फत यहाँहरूको सहभागिता लिन्छौं र कार्यक्रममा हामी के गर्छौं भन्ने म थोरै अपडेट गराउँछु। यो स्पेसल्ली बार अनुसार फरक फरक हुन्छ कार्यक्रम। आजको यो दिन भनेको हामी बुधबारको बसाईमा छौं र बुधबारको बसाईमा आज चाहिँ मैले खासै त्यस्तो प्रश्नहरू सोध्ने भन्दा पनि आज देशमा एउटा ठूलो बाढ़ी आएको छ होइन, त्यो बारेमा मैले केही जानकारीहरू यहाँलाई अपडेटहरू दिइरहनेछु र यही विषयवस्तुमै रहेर कुराकानी गर्नेछौ। खासै त्यस्तो आज उत्साह छैन किनकि अकस्मात आएको बाढ़ीले गर्दाखेरि ठूलो क्षति पुर्याएको छ। म यो प्रसंग जोड्नेछु एकैछिनमा। ओके, त्यही नै हो। आज मिति 2083 साल भदौ महिनाको आज 10 गते बुधबार हो र अंग्रेजी तारिक अनुसार अगस्त 26 तारिक रहेको छ। यहाँलाई जानकारी गराउनु पर्दाखेरि है त मैले अघि बाढ़ीको कुरा गरे, आज चाहिँ कस्तो भयो भन्दाखेरि यो अकस्मात ठूलो बाढ़ी आयो होइन। यो बाढ़ी चाहिँ कहाँ आयो के आयो भन्ने तपाईँले अब थाहा पाइसक्नु भएको छ किनकि अहिले धेरैजनाले सामाजिक सञ्जाल चलाउनुहुन्छ होइन, हेर्नुहुन्छ। त्यही भएर यो बाढ़ीको कुराहरू त धेरै थाहा पाइसक्नु भएको छ, तर पनि रेडियो मार्फत थाहा पाउने श्रोताहरूको लागि मैले थोरै जानकारी जोडे। यो खास चाहिँ बाढ़ी यहाँहरूको लागि मैले यहाँ जोड्दैछु। ओके, हामीले यहाँ पक्कै पनि यति बेला क्रममा यो रसुवा जिल्लामा, रसुवा जिल्ला तपाईँलाई थाहा छ होला होइन, रसुवा जिल्लामा बुधबार बिहान आएको आकस्मिक बाढ़ीले ठूलो क्षति पुर्याएको छ। बिहान करिब 9 बजे यो बाढ़ी आएको हो र बाढ़ी एकदमै व्यापक मात्रामा यसले ठूलो क्षति पुर्याएको छ भनेर भनिएको छ। अहिलेसम्म यो कहाँ कहाँ कति कति क्षति बनायो भन्ने कुरा म थोरै जोड़िहाल्छु यहाँलाई। तिब्बतबाट आएको हो यो बाढ़ी चाहिँ, रसुवाको भोटे कोशीमा आएको छ र क्षतिको विवरण अझै आउन बाँकी छ। अकस्मात बाढ़ी आयो होइन, धेरै नोक्सान भएको छ, यो प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ होइन। यो अब प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ यो रसुवाको, नरेन्द्र परियार हुनुहुँदैछ। उहाँले चाहिँ जानकारी दिए अनुसार चाहिँ नेपाली क्षेत्रमा पानी नपरेकाले पनि चीनबाट आएको हुन सक्ने भनेर भनिएको छ र अहिले उद्धारको लागि नेपाली सेना खटिएको छ यसमा होइन। रसुवामा बाढ़ीले प्रहरीका कार्यालय बगाएको छ, 3 कार्यालय बगाएको छ र 4 जिल्ला जाने सवारी साधनलाई ट्राफिकले रोकेको छ। सेनाका 2 हेलिकप्टरहरू अहिले त्यसतर्फ उडिसकेका छन् होइन। यो टिमुरे बजार पूरै ध्वस्त बनाएको छ यो बाढ़ीले र अब सचेत रहन आग्रह गरिएको छ। धेरै ठाउँका नदी किनारहरू जस्तो कि चितवनतिर, गोर्खातिर होइन, यी ठाउँमा एकदमै सचेत रहन आग्रह गरिएको छ। यो बाढ़ी चाहिँ 81:09 आइपुगेको हो होइन। तपाईँलाई जानकारी गराउनु पर्दाखेरि तिब्बतबाट यो बाढ़ी आएको भनेर भनिएको छ अहिलेसम्म, जसले गर्दाखेरि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन जिल्ला भई बग्ने नदी तथा तटीय क्षेत्रमा अहिले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन आग्रह पनि गरिएको छ। यो अपडेट मैले तपाईँको लागि जोडे। अहिले तत्कालै अहिले अब यहाँ मन्त्री परिषदको बैठक पनि बस्दैछ होइन, प्रधानमन्त्रीले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। अब के गर्ने कसो गर्ने भन्ने एउटा ठूलो विपत्ति अहिले नेपालको लागि आइपुगेको छ र यसमा चाहिँ राष्ट्रिय विपद प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायहरूको समेत बैठक बोलाइएको छ। उद्धारको लागि अब त्यहाँ प्रधानमन्त्रीले निर्देशन समेत दिइसक्नु भएको छ होइन। यो अपडेट तपाईँको लागि मैले जोड़िरहेको छु किनकि
यो बाढीले एकदमै ठूलो वितण्डा मचाएको छ र अब यसले के गर्छ भन्ने कुरा अब जति यो बाढी बढ्दै अगाडि बढ्छ होइन र सुरक्षा निकायका सबै हेलिकप्टरहरूलाई तैनाथ गरिएको छ अहिले रसुवामा आएको बाढीले गर्दाखेरि अब तपाईँले सामाजिक सञ्जालमा पनि हेर्नु भएको छ होला पक्कै पनि बाढीको त्यो होइन कुराहरू सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक भइरहेका छन् अब तटीय क्षेत्रमा कोही हुनुहुन्छ भने कृपया अब यो हामीलाई सुन्दै हुनुहुन्छ भने चितवनतिर होइन धादिङको यो त्रिशुली साइड र अन्य विभिन्न ठाउँहरूमा नदी तटीय क्षेत्रहरूमा यो जता जता यो त्रिशुली बगिरहेछ त्यतापट्टि चाहिँ अलिक ख्याल गर्नुपर्ने अवस्था छ धेरै नै सेनाका दुईवटा हेलिकप्टरहरू अहिले रसुवातर्फ प्रस्थान गरिसकेका छन् र अब अन्तिम विकल्प भनेको जोगाउनको लागि होइन यो बचाउनको लागि मानवीय जीवन रक्षा गर्नको लागि भनेको सेना नै हो अन्तिम विकल्प अहिले सेनाको हेलिकप्टर त्यसतर्फ लागिसकेको छ उद्धारको लागि केही राहत सामग्री स्वास्थ्य सामग्री लिएर सेनाको हेलिकप्टर त्यसतर्फ लागेको छ र रसुवामा आएको ठूलो बाढ़ी आएपछि गृह मन्त्रालयले पाँचवटा नदी तथा तटीय क्षेत्रमा अहिले सतर्कता अपनाउन आग्रह गरेको छ गृह मन्त्रालयले सूचना नै जारी गरेर भोटेकोशी त्रिशुली र त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो गृहले रसुवा धादिङ गोर्खा चितवन नुवाकोट का नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित रहन आग्रह गरेको छ र खोज तथा उद्धार आवश्यक भएमा र सहायता आवश्यक परेमा टोल फ्री नम्बर 1234 पनि सम्पर्क गर्न अनुरोध गरिएको छ जस्तो कि पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याप्रुबेसी सड़क खण्ड मुगलिन नारायणगढ़ सड़क खण्डमा यात्रा नगराउन पनि आग्रह गरिएको छ र उक्त स्थानमा अहिले पूर्ण रूपमा यातायात प्रतिबन्ध नै लगाइएको छ किनकि त्रिशुली नदीको किनार भएरै हो काठमाडौँ जाने अब यता मुगलिनबाट लागेपछि नारायणगढ़तर्फ जाने बाटो त्यही नै हो त्यही भएर त्यो ठाउँहरूमा अब अहिले प्रतिबन्ध लगाइएको छ बाढ़ीले गर्दाखेरि ठूलो क्षति हुन सक्छ भनेर अब भर हुँदैन होइन अब यो कति बेला कहाँ के हुन्छ भन्ने कुरा चाहिँ भर हुँदैन त्यही भएर अब रसुवा बाढ़ीमा खटिएका सशस्त्रका 9 जना बेपत्ता भएका छन् अहिले सम्पर्कविहीन छन् सशस्त्र प्रहरीका 9 जना चाहिँ कर्मचारी प्रहरीहरू अहिले सम्पर्कविहीन अवस्थामा छन् यो बेलामा देशमा एकजुट हुनुपर्ने अवस्था छ किनकि यो बाढ़ीले गर्दाखेरि अब अहिले धेरै ठूलो त्रास भएको छ होइन अब बैठक पनि बस्दैछ यो प्रधानमन्त्रीले मन्त्री परिषदको बैठक पनि बोलाउनु भएको छ र यी कुराहरू छन् कार्यक्रममा मैले थोरै यो अपडेट यहाँहरूको लागि जोडे एकदमै ठूलो बाढ़ी आएको छ यो तिब्बतबाट आएको भनेर पनि भनिएको छ तर यद्यपि अब पुष्टि भने अझै हुन नसकेको अवस्था छ तपाईँले पनि सामाजिक सञ्जालतिर देखिरहनु भएको छ होला आफ्नो आफन्त कोही आउँदै हुनुहुन्छ यताउता गर्दै हुनुहुन्छ भने पनि अब यो पासाङ लामो राजमार्ग पनि अहिले पूर्ण रूपमा रोकिएको छ जस्तो कि हामीले सुन्दै हुनुहुन्छ यता मुगलिन साइडतिर त्रिशुली साइडतिर होइन भने कृपया तपाईँ नदी तटीय क्षेत्रमा हुनुहुन्छ भने तुरन्त त्यहाँबाट तपाईँ हटिहाल्नुहोस् सुरक्षित स्थानमा जानुहोस् होइन रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीको कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासङ लामो राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई रोक लगाएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यति बेला काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवन पश्चिम पोखरा लगायत गोर्खा लमजुङ धादिङ जाने सवारी साधनहरू रोक काठमाडौँतिरै अहिले रोकिएका छन् बाटोमा भएका सवारी साधनहरूलाई पास गराइएको छ र रसुवामा बाढ़ी आएपछि 28 प्रहरी सम्पर्क विहीन भएका छन् पछिल्लो खबर मैले तपाईँलाई जानकारी गराएँ यो निकै दुःखद खबर भन्नुपर्छ अहिले यति बेला 28 जना प्रहरी फेरि सम्पर्क विहीन भएको खबर भर्खरै मात्र हामीलाई प्राप्त भएको छ र यति बेला त्रिशुली नदीका छेउछाउका बस्ती खाली गर्न आग्रह गरिएको छ होइन अब रसुवा बाढ़ीमा इमर्जेन्सी मेडिकल टीमसहित नेपाली सेना अहिले परिचालन गरिएको छ र रसुवा बाढ़ीले ठूलो क्षति पुर्याएपछि गृहमन्त्री सुदन गुरूङ पनि यति बेला आकस्मिक बैठकमा जुट्नु भएको छ र रसुवा बजार सबै बगाएको छ यो बाढ़ीले भोटेकोशी बाढ़ीले रसुवा बजार नै बगाएको छ र भन्सारमा राखिएका नयाँ गाड़ी टिमुरे बजार नयाँ पुल सबै बगाएको
खबर हामीलाई प्राप्त भएको छ र भोटेकोशी बाढ़ी उर्लिँदाखेरि अब चितवनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। चितवनतिर पनि यो खतराको घण्टी बजिसकेको छ, तपाईँले थाहा पाइसक्नु भएको छ होला होइन। भोटेकोशी नदीमा आएको बाढ़ीको बहाव उच्च भएकाले चितवनका बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको छ। रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा लगायतका ठाउँहरूमा पनि यति बेला यो खबरहरू हामीले प्रसारण गरिरहेका छौं र एकैछिन हामी यो बाढ़ीसँगै सम्बन्धित एउटा गीत यति बेला क्रममा म प्रस्तुत गर्दैछु, तपाईँहरू सुन्दै गर्नुहोला।

0: ब्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-29-98-028-59-321-581-871।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
7: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161-578-1062।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
7: 93.4 हेलो, पोखरा कलिङ।
8: ओके, कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ र हामी कार्यक्रम पोखरा कलिनको आजको यो विशेष बसाइमा छौं र 11:28 गएको छ स्टुडियो घडीमा। श्रोता सहभागिता भने आज लिन त लिइरहेको छु मैले, तर पनि हामी खुशी भएर होइन, अब अलिक त्यो के भन्छ, उत्साहका साथ गफ गर्ने अवस्थामा छैनौ, किनकि यति बेला क्रममा यो भोटेकुसीमा आएको अचानक आएको भीषण बाढीले गर्दाखेरि यति बेला निकै ठूलो क्षति पुर्याएको छ। तपाईँले फेसबुक लाइभ मार्फत पनि हामीलाई सुनिरहनु भएको छ र भने जानकारी हामीले जोड्नेछौ र अहिलेको लागि हामीलाई धेरैजना साथीहरूले कार्यक्रममा कमेन्ट पनि गर्नुभएको छ, छोरो मान्छे भएपछि मृत्यु नआउन्जेलसम्म पैसाको लागि भौतारिने हिँड्नुपर्छ किनकि उसको थकान भनेकै सबभन्दा ठूलो परिवार हुन्छ, जिम्मेवारी हुन्छ भनेर भन्नुभएको छ। शुभ प्रभात, नमस्कार दाई, काम गर्दै रेडियो सुन्दैछु, बडो आनन्द आउने, आजको मौसम घाम लागिरहेको छ पोखरा 10 भनेर हामीलाई शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको छ। शान्ति बजारले नमस्ते हजुर, आराम हुनुहुन्छ भन्नुभएको छ, एकदम ठिकठाक छ। नमस्कार नमस्कार हजुर, म पनि सुनिरहेको छु, नौडाँडाबाट गए रातिदेखि टाउको दुखेर तनाव भयो हजुर भनेर हामीलाई कृष्ण परियारले पनि कमेन्ट गर्नुभएको छ, र तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना कृष्ण, आफू चाहिँ ख्याल गर्नुहोला। र यति बेला क्रममा हामीलाई शिवकुमार विश्वकर्माले पनि साह्रै विपद आइपरेको छ, दुःखद समाचार सुन्नु पर्यो भन्नुभएको छ। तपाईँले भन्यो गीत बजिसकेको छ, हामीलाई विनोद पारिसरले भर्खरै मात्र सुन्दै गरेको भनेर कमेन्ट गर्नुभएको छ। सर नमस्कार, सुन्दैछु है, जय होस् भन्नुभएको छ, तपाईँको पनि जय होस्। फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोकबाट हामीलाई यति बेला क्रममा विनोद पहाडी सरले कार्यक्रम सुन्दै गरेर कमेन्ट गर्नुभएको छ, र पक्कै पनि फ्रिडम ट्रेनिङ सेन्टर भन्दा बित्तिकै अब थोरै कुरा मैले जोडे, पोखरामै एकदमै उत्कृष्ट यो उद्घोषण भाषण कला सबै उमेर समूहको लागि उहाँहरूले गरिरहनु भएको छ, तपाईँलाई पनि त्यस्तो आवश्यक पर्छ भने फ्रिडम ट्रेनिङ सेन्टर भनेर फेसबुकमा गुगलमा खोज्नुभयो भने भेटिहाल्नुहुन्छ। कोही कोही संघ संस्था माबद्ध हुनुहुन्छ, अब कसरी कार्यक्रम चलाउने, के गर्ने, होइन बच्चाहरूको खाली समयमा के गर्ने भन्ने चिन्ता लिनै पर्दैन कि, यसको लागि भनेको फ्रिडम ट्रेनिङ सेन्टर छँदैछ होइन। ल, यो चाहिँ ख्याल तपाईँले थाहा पाउनु थाहा पाइराख्नु होला भनेर मैले जोडेको, र विनोद सरलाई पनि थ्याङ्क यू सो मच है त सुनिरहनु भएको छ। र अर्को के छ भन्दाखेरि, अब आज बाढी पहिरोकै कुरा छ, तपाईँ सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुन्छ है त, स्टुडियोको टेलिफोन नम्बर 0615340040 खुला छ, र धादिङका बस्तीहरू अहिले धमाधम सार्ने काम भइरहेको छ है त, रसुवाबाट आएको बाढीका कारण धादिङको त्रिशुली नदी र अन्य खोला किनारका बस्तीहरू जोखिममा परेपछि प्रशासनले धमाधम सुरक्षित स्थानमा सार्न थालेको छ। बाढी गल्छी क्षेत्रसम्म आइपुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित ठाउँमा लैजान तीव्र पारिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार बाढीले गल्छीमा एउटा झोलुङ्गे पुल बगाइसकेको छ। बाढीको सतह निरन्तर बढ़ेकाले मलेखु र गल्छी क्षेत्रका खोला किनारमा रहेका बस्तीहरूलाई प्राथमिकताका साथ खाली गराउन थालिएको छ। मानवीय क्षति हुन नदिनको लागि सुरक्षा निकायका सबै टोलीहरू फिल्डमा खटिएका छन्। बाढीको जोखिम बढ़ेपछि पृथ्वी राजमार्गमा यति बेला क्रममा कता गयो खै यहाँ मैले भन्दै थिएँ सतर्कता अपनाउन आग्रह गरिएको छ, र पृथ्वी राजमार्गको ओके बढ़ेपछि पृथ्वी राजमार्गमा गुड्ने सवारी साधनलाई पनि सुरक्षित स्थानमै होल्ड गरिएको छ। राजमार्गमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गाड़ीहरूलाई अगाडि बढ़न रोक लगाइएको छ है त, यो खबर मैले तपाईँलाई जोडे। अब पछिल्लो समयका खबरहरू के छन्, अब के भयो त भनेर मैले यो सर बताउँदैछु तपाईँलाई। अब हेरौँ है त यहाँ के भइरहेको छन्, अब यो हामीले पनि अनलाइनहरूबाट नै हेर्ने हो। 200 मानिसहरू यति बेला उद्धारको पर्खाईमा छन् अरे, यो पनि त्यही बाढीकै कारणले गयो। रसुवा बाढीले विद्युत गृह 320 केभी सब स्टेशनमा क्षति पुर्याउँदा विद्युत आपूर्ति बन्द भएको छ। यो पनि कहाँको खबर हो भन्दाखेरि ओके यो खबर चाहिँ हो, यो एकदमै धेरै स्किप याडहरू आइरहेको छ। रसुवामा बुधबार आएको बाढ़ीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह बगाउँदा प्रसारणमा क्षति पुर्याएको छ, र यति बेला प्राधिकरणका अनुसार रसुवागढ़ी चिलिमे त्रिशुली 3A जलविद्युत त्रिशुली 3B को 220 केभी सब स्टेशनमा क्षति पुर्याएको छ। त्यस्तै त्रिशुली र देवघाट जलविद्युत केन्द्रमा पनि यसले संरचनामा क्षति पुर्याएको छ। र अब यति बेला क्रममा अब बाढ़ीको जोखिम बढ़ेका कारण यी क्षेत्रहरूमा एकदमै ठूलो असर पुर्याएको छ। बीओपी टिमुरेका 9 सशस्त्र प्रहरी पनि सम्पर्कविहीन भएका छन्, र नेपाली सेनाको हेलिकप्टर यति बेला यो सम्भावित बाढ़ी जोखिमको ठाउँहरूमा पुगिसकेको छ। र भर्खरै मात्रै मैले पोखराकै पत्रकार हुनुहुन्छ केशव शरण लामिछाने, उहाँ काठमाडौँ जाँदै हुनुहुँदैछ, र उहाँले आफ्नो फेसबुक पेज मार्फत पनि यति बेला क्रममा जानकारी गराउनु भएको थियो, र उहाँले जानकारी गराए अनुसार यति बेला उहाँ धादिङतिर पुग्नु भएको रहेछ, र आफू गाडीबाट झरेर अग्लो ठाउँमा सुरक्षित ठाउँमा म यति बेला छु भनेर उहाँले त्यहाँबाट भर्खरै मात्र लाइभ पनि गर्नुभएको थियो आफ्नो सामाजिक सञ्जाल मार्फत। पोखराका पत्रकार केशव शरण लामिछानेले पनि यो अपडेट गराउनु भएको थियो। आफू सुरक्षित स्थानमा माथि बसेर गाडीबाट झरेर गाडी पूर्ण रूपमा रोक लगाइएको छ र त्यो पृथ्वी राजमार्गको अब ठाउँहरूमा क्षति पुर्याउँछ भनेर होइन यति बेला सवारी साधन रोकिएको छ र उहाँले पनि त्यो हिसाबले जानकारी गराउनु भएको थियो। मैले थोरै त्यो पनि जोडे र अर्को कुरा अब त्रिशुली नदी क्षेत्रमा पनि सतर्कता अप्नाउन आग्रह गरिएको छ। नुवाकोट धादिङ र चितवनका सिडिओले के भन्छन् त अब यो पनि म थोरै जोड्छु। रसुवाको बाढी चितवन प्रवेश गर्दै ल अर्को विशेष खबर पनि आयो। अब चितवनतिर प्रवेश गर्दैछ यो बाढी। यो चितवनवासी जो सुन्दै हुनुहुन्छ हामीलाई तपाईँ पनि ख्याल गर्नुहोला। रसुवाको क्षेत्रमा आएको बाढी चितवन प्रवेश गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अप्नाएको छ। माथिल्लो तटीय क्षेत्रमा बाढ़ीले पुर्याएको क्षतिको अवस्थालाई विश्लेषण गर्दै चितवनमा पनि ठूलो जोखिम हुन सक्ने भन्दै तयारी तीव्र पारिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार त्रिशुली र नारायणी नदीको बहाव उच्च बढ़ने भएकाले यति बेला तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागि छ। प्रमुख जिल्ला अधिकारीले यो हामीलाई जानकारी दिनुभएको छ। यति बेला क्रममा हामीलाई टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आउनु भएको छ। यो विशेष दुःखद प्रसंगमा छौ हामी। नमस्ते।
9: नमस्ते सर, म शालिक पौडेल।
8: हजुर, ल भन्नुहोस् तपाईँको धारणा के छ? अब बाढ़ी आइरहेको छ।
9: बाढ़ी चाहिँ अब बर्खामा उर्लँदै आएको अब ठाउँ ठाउँमा चाहिँ रसियामै ठूलो क्षति पुर्याएको र पहिला त्यो हाम्रो काठमाडौँमा पानी ल्याइएको ठाउँ बगाएको थियो नि त्यस्तै गरी चाहिँ पुरा बगरै बनाएका फोटाहरू पनि देखियो।
8: हजुर,
9: अब त्यस्तो अब त्यो आउँदो बाढीले फेरि ठाउँ ठाउँमा चाहिँ अब बिगारलाई अब त्यहाँका जनधनहरू अब सुरक्षित ठाउँतिर जानलाई अब आह्वान गर्न पर्यो सबैले आफ्नो ठाउँबाट। त्यही भन्न चाहन्छु।
8: ल ठिक छ, धेरै धन्यवाद तपाईँलाई। फेरि सम्पर्क गर्दै गर्नुहोला। हुनुहुन्थ्यो हामीलाई शालिग्राम पौडेलले फोन गर्नुभएको थियो र उहाँसँगको कुराकानीलाई पनि हामी टुङ्गाइसकेका छौं।

0: ओके, कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ र हामी पोखरा कलिनको यो आजको दिनमा एकदम दुःखद क्षणमा छौं, किनकि नेपालको रसुवागढी रसुवामा बाढ़ी पस्यो, यो तिब्बतबाट आएको भनेर भनिएको छ र यति बेला तपाईँ काठमाडौँ पोखराबाट काठमाडौँतर्फ जाँदै हुनुहुन्छ भने कृपया तपाईँ अब यात्रा चाहिँ नगर्नुहोला अहिलेको लागि, किनकि पृथ्वी राजमार्ग अवरूद्ध छ। सुन्दै हुनुहुन्छ हामीलाई, कोही गाडीमा हुनुहुन्छ, तपाईँ काठमाडौँतर्फ जाँदै हुनुहुन्छ भने कृपया यतै बस्नुहोस्, होइन उतातिर नजानुहोस्। अहिले अब तपाईँ दमौलीतिरै हुनुहुन्छ अथवा आबुखैरिनतिर हुनुहुन्छ भने पनि यतै यतै बस्नुहोस्, मुगलिनको पुल कटेर उता चाहिँ नजानुहोस्, किनकि उता त्रिशुली नदीको जोखिमले गर्दाखेरि पनि, बाढ़ीको जोखिमले गर्दाखेरि पनि सुरक्षित रहनुपर्ने अवस्था छ। अब बाटोमा भएका साथीहरू त उच्च स्थानतिर गइसक्नु भएको छ गाडीबाट झरेर, अलिक त्यस्तो नदी किनारमा हुनुहुन्छ भने बाढ़ी आएको बेलामा उच्च सतर्कता अप्नाउनुपर्छ कि, जस्तो कि अब तल खाल्टोमा नबस्ने, अलिक उच्च ठाउँमा गएपछि बाढ़ी आउँदैन नि त, त्यही भएर उच्च ठाउँतिर जाने त्यसो गर्नुपर्छ। र भर्खरैका अपडेटहरू के छन् मैले सुरुवातबाटै आज यिनै कुराहरूलाई जोडिरहेको छु, तपाईँ सुन्दै हुनुहुन्छ भने पनि पक्कै पनि यो कुरालाई ख्याल गर्नुहोला, किनकि बाढ़ी भनेको विपत्ति भनेको बाजा बजाएर आउँदैन, होइन यो, त्यही भएर यो कुरालाई पक्कै पनि यहाँले ख्याल गर्नुहुनेछ। र कार्यक्रम पोखरा कलिनमा मैले विभिन्न अपडेट पनि गराइरहेको छु, टिमुरे ड्यूटीमा खटिएका 9 जना शस्त्र प्रहरी पनि सम्पर्क विहीन भएका छन्, यो पनि अर्को दुःखद खबर हो। रसुवा भोटेपछि बाढ़ीबारे चीनबाट आयो एसएमएस, अध्ययन हुँदै भनेर पनि भनिएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी भन्नुहुन्छ मानवीय क्षति धेरै भयो, भौतिक क्षतिको आकलन गर्न नसकिने अवस्था छ, बाढ़ीले रसुवागढ़ीका विद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ, कर्मचारी सम्पर्कमै छैनन्, रसुवा गढ़ी विद्युत आयोजनामा काम गर्ने कर्मचारी अहिले कुनै पनि कर्मचारी सम्पर्कमा छैनन्, यो यसले एकदमै ठूलो क्षति पुर्याएको छ, वास्तवमा भन्नुपर्दाखेरि धेरै ठूलो क्षति पुर्याएको छ। र रसुवाका सहायक सीडीओले भन्नुभएको छ स्याप्रुबेसी र टिमुरे बजार पूरै बगाएको छ, यो स्याप्रुबेसी र टिमुरे बजार पूरै बगाएर अस्त व्यस्त भयावह स्थिति छ भनेर भनिएको छ। अब यो खालको कुराहरू सुन्नमा आएको छ र रसुवा गल्छीमा आएको बाढ़ीले गल्छी पुल बगाएको छ, अब यो अझै कति क्षति पुर्याउने हो भन्ने, अब जति यो होइन यता सर्दैछ त्रिशुली नदीमा यसले ठूलो क्षति पुर्याउनेछ, सम्भवतः पृथ्वी राजमार्ग पनि सायद यसले कटान गर्न सक्छ, होइन त्यही भएर हामीलाई सुन्दै हुनुहुन्छ भने कृपया तपाईँ यो राजमार्गमै यात्रा गर्नको लागि कसिनु भएको छ भने कृपया अब भने त्यतातिर यात्रा चाहिँ नगर्नुहोला, पृथ्वी राजमार्गको मुगलिन कटेर तपाईँ उतातिर जाने काम चाहिँ नगर्नुहोस् अब, किनकि सुरक्षित रहनुपर्छ, पहिला ज्यान शरीर बाँचे पो सबै कुरा छ, होइन शरीरै छैन भने त के गर्ने भन्ने कुरा पनि हो। मुगलिन प्रवेश गरिसकेको छ बाढ़ी यति बेला क्रममा, र अब मुगलिन बजार प्रवेश गरिसके त्यो जुन त्रिशुली नदीमा आइसकेपछि अब यसले गर्दाखेरि अझ ठूलो क्षति पुर्याउँछ भन्ने भनिएको छ। आधा दर्जन भन्दा बढी विद्युत गृहहरू सब स्टेशनहरू ध्वस्त भएका छन्, होइन अब गल्छीमा पनि एउटा झुलुङ्गे पुल बगाइसकेको छ, देवघाट नुवाकोट बेत्रावती त्रिशुली देवघाट देवीघाट लगायतका क्षेत्रमा पनि व्यापक ठूलो क्षति भएको छ, यो पनि एउटा दुःखद खबर हो। र विभिन्न दलका नेताहरूले पनि विज्ञप्ति फालिरहनु भएको छ, उद्धारमा जुट्न प्रचण्डको अपील छ, यता रासोपाका सभापति रवि लामिछानेले पनि पहिलो प्राथमिकता राज्यको भनेको नागरिक जोगाउनु पर्ने हो भनेर भनिएको छ, धादिङका जोखिममुक्त बस्ती धमाधम सार्न थालिएको छ, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पनि सबैलाई जुट्न आग्रह गर्नुभएको छ, एकजुट हुन, र रसुवा भन्सारसँग सम्पर्कै हुन सकिरहेको छैन, र अब केही क्षणमै बाढ़ी मुगलिन पार गर्ने भनेर पनि खबरहरू प्राप्त भइरहेका छन्। यी खबरहरू सुनिरहँदाखेरि तपाईँलाई पनि अलिक भय सिर्जना भएको छ होला, आतंक सिर्जना भएको छ होला, कृपया यसबाट विचलित नहुनुस् हैन। यो बाढी पहिरो भनेको यो विपत्ति भनेको केही कुरा पनि बाजा बजाएर आउँदैन, यो एकदमै दुखद कुरा हो। 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर खुला छ, आउनुहोस्, यो बेलामा हातमा हात साथमा साथ मिलाऊ, होइन के कस्तो भइरहेछ अपडेट लिऊ। रेडियो अन्नपूर्णले निरन्तर रूपमा यहाँलाई अपडेट गराइरहनेछ, होइन यस्तो बेलामा अब नेटवर्क कनेक्सन नहुन सक्छ, टावरहरू सम्पर्क नहुन सक्छ, बाढ़ी पहिरो भूकम्प यी बेलामा भनेको रेडियोको कुराहरू सुन्ने होइन, कता कता के भइरहेछ, प्रहरीसँग प्रत्यक्ष सम्पर्कमा रहने, त्यस पछाडि जनप्रतिनिधिहरूसँग सम्पर्कमा रहने, उद्धार आवश्यक छ भने तुरन्तै हटलाइन नम्बरहरू, प्रहरीको प्रशासनको नम्बरहरू सुरक्षित राख्ने, यी कुरा रेडियो साथमै राख्ने, टर्च लाइट, केही ड्राई फुडहरू खानाहरू साथमै राख्ने, होइन यस्तो गर्यो भने अलि समय केही समय बाँच्न सकिन्छ र त्यसबाट फेरि तुरन्तै उद्धार पनि सरकारले गरिहाल्छ। त्यही भएर केही समय भए पनि आफ्नो जीवन, अमूल्य जीवनलाई चाहिँ जोगाउनु पर्यो भन्ने यो धारणा हो। कार्यक्रम पोखरा कलिन मार्फत यहाँहरू सुनिरहनु भएको छ र हामी कार्यक्रममा निरन्तर यति बेला क्रममा हामी रहिरहेका छौँ। एकैछिन म कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि आउँछु।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेंस खुले जियौ।
1: फिस्टल आइबियर केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो। फिस्टल हस्पिटल में खुले फिस्टल आइबियर केन्द्र समस्या चट हो गए डाक्टर अनु हिराचन संग परामर्श लिनु।
2: साच्चै हो र
1: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इंडिया असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का लागि आईवीएफ विशेषज्ञ द्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525।
3: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
4: खनाई दिवा नासर बे रूपा कोट ज्योति सुनचाती दुकान महेंद्र पुलारी तोला
3: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जग मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे।
4: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेन्द्र पुलारी खुआ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
3: जग मात्र आंगी रूपाकोट ज्योति सुनचादी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
3: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचादी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा दात रोग पेट छाती तथा मुटु रोग
7: डायबिटीज थायराइड तथा अन्य हर्मोन संबंधी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नशा तथा मन रोग
6: हाड़ जोड़नी मेरुदंड तथा बात रोग नाक कान घाटी रोग छाला तथा यौन रोग लैप्रोस्कोपी माध्यम बाट ऑपरेशन सेवा फिजियोथेरापी श्रवण यंत्र सेवा हुनुको साथै 24 घंटा इमरजेन्सी सेवा लैब फार्मेसी एक्सरे सिटी स्कैन तथा एम्बुलेंस सेवा सादा तथा रंगीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो ईईजी तथा पीएफटी सेवा
7: आईसीयू एनआईसीयू सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
6: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-969।
8: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
10: हो, म खोज्दै छु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
2: विल्सन विक्रम राई,
6: सुनिल थापा,
2: पशुपति राई,
6: डीबी गुरुङ।
2: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
1: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
10: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
10: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
11: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
10: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 6089, 452 715।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनोस सानी मा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानी मा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239 98028 59321 061 581
2: हेलो पोखरा कलिङ

0: ओके कार्यक्रम पोखरा कल इन यहां सुनिरहनु भएको छ एफएम ब्याण्ड को 93.4 मेगाहर्ज सँगसँगै हामी छौं। हामी निरन्तर रूपमा यो आज कार्यक्रममा बिहान 9 बजे बाट भोटेकोसीमा आएको बाढीको अपडेट दिइरहेका छौं र रेडियो सुन्दै हुनुहुन्छ भने हामीलाई सुन जो जो साथीहरूले सुनिरहनु भएको छ पक्कै पनि तपाईँ पृथ्वी राजमार्ग हुँदै यात्रा गर्दै हुनुहुन्छ भने नगर्नु होला। अहिलेको क्रममा एकजना साथी हुनुहुन्छ, नमस्ते।
1: हजुर सर, नमस्कार।
0: हजुर नमस्ते। हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ? शान्त शर्मा। ल अब आज हामी दुःखद क्षणमा छौँ, नेपालको यो रसुवागढी नाका रसुवामा बाढी आएको कारण ठूलो जनजनको क्षति पुर्याएको छ। के भन्न चाहनुहुन्छ अब यो विषयमा थोरै?
1: हेलो
0: हजुर, यो विषयमा तपाईँको धारणा केही छ? ओके कृपया रेडियो सुनेर मात्र फोन गरिदिनु होला। ओके हामी प्रश्न सोध्ने त्यस्तो होइन ऊ गर्ने क्षणमा छैनौँ। हामीलाई शान्त शर्माले 0 किलोमिटरदेखि फोन गर्नुभएको थियो। कृपया तपाईँ फोन अब हामी एकैछिन लिँदैनौँ। कार्यक्रम पोखरा कलिनमा हामी छौँ किनकि अहिले देश नै शोकमा डुबेको छ। यो दुःखद कुरा भन्नुपर्छ होइन, अब कता कता क्षति पुर्यायो अहिलेसम्मको म पछिल्लो अपडेट यहाँलाई जोड्छु, कहाँ कहाँ के भयो भन्ने कुरा चाहिँ यो पछिल्लो अपडेट। तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्यायो। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दिएको प्रारम्भिक जानकारी अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति बेत्रावती बजारमा भएको छ। त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ। देवीघाट बजार पनि बाढीले डुबाएको छ। विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार 9 बजेतिर बाढी नुवाकोटमा आएको थियो र यो खबर मैले थोरै जोडे। अब अरू के छ भन्ने कुरा, यति बेला गजुरी तिब्बतबाट रसुवा हुँदै आएको बाढी गजुरी पुगेको छ र धुन्चेका वडा अध्यक्ष भन्छन् यति बेला क्रममा स्याप्रुबेसीदेखि टिमुरेसम्म कसैसँग सम्पर्क छैन भन्ने पनि भनिएको छ। अब बिस्तारै यो बाढी यता मुगलिनतर्फ आउँदैछ, अब नारायणगढतर्फ जाँदैछ यो बाढी होइन, जसको कारणले गर्दाखेरि अझ भयावह स्थिति हुन सक्छ। अब यसले पृथ्वी राजमार्ग नै बगाउँछ कि भन्ने पनि आकलन गरिएको छ र अहिले राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। यो तपाईँलाई अपडेट गराएँ मैले, पछिल्लो अपडेट हो। तपाईँ पोखरादेखि अब नारायणगढदेखि काठमाडौँतिर जान्छु भन्नुहुन्छ भने पाउनुहुन्न किनकि अहिले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। ठूलो बाढीमा के भयो क्षति है त म थोरै यहाँलाई यो कान्तिपुर डट कमबाट यो खबर मैले थोरै जोड्छु कहाँ कहाँ के भयो अहिलेसम्मको पछिल्लो अपडेटहरू। यति बेला क्रममा रसुवामा आएको ठूलो बाढीले कता कता क्षति भयो भन्दाखेरि यति बेला क्रममा बेत्रावती र सोले बजार बाँकी रहेनन्, सबै ध्वस्त भए होइन, विपदको बैठक पनि जारी छ। रसुवा उद्धारमा 7 हेलिकप्टरको परिचालन गरिएको छ यति बेला क्रममा र रसुवा बाढी कैलाश मानेश्वर जान हिँडेका 50 जना पर्यटक सम्पर्क विहीन अवस्थामा छन् अहिले पनि। पृथ्वी राजमार्ग र पासाङ लामो राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ जसले गर्दाखेरि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीले दिएको जानकारी अनुसार काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवन लगायत पश्चिम पोखरा गोर्खा लमजुङ धादिङ नुवाकोट रसुवा लगायतका जिल्लामा जाने सवारी साधन यति बेला रोकिएका छन् र 11 बजे विपदको बैठक पनि बसिरहेको छ आसपास पुगेको छ र गोर्खाको गण्डकी गाउँपालिकाद्वारा पनि सतर्कता अप्नाउन आग्रह गरिएको छ। गोर्खाको गण्डकी गाउँपालिकाले त्रिशुली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरेको हो। भोटेकोसी नदीको रसुवागढीमा तिब्बतबाट ठूलो बाढी आएको सूचना पाएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा यति बेला सतर्कता अप्नाउन आग्रह गरिएको छ। प्रधानमन्त्रीले समेत यति बेला आफ्नो फेसबुक पेज मार्फत स्टाटस लेख्दै बाढीमा खटिन सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। रसुवा बाढीले 3 प्रहरी कार्यालयमा क्षति पुर्याएको छ, संचार सम्पर्क कठिन छ र गृह तथा पर्यटन मन्त्रालयले 2 हेलिकप्टर पठाउँदैछ। यो पनि भयो खबर होइन, पछिल्लो समयका मैले अपडेटहरू यहाँलाई जोडे, कार्यक्रम पोखरा कलिन मार्फत हामी अन्तिम छौं कार्यक्रममा र एक किसिम पछाडि पनि फेरि अपडेटहरु लिएर त हामी आइ नै हाल्छौं। तपाई रेडियो अन्नपूर्ण सुन्दै गर्नु होला। कार्यक्रम पोखरा कलिनबाट भने अहिलेको लागि हामी छुट्नुपर्ने हुन्छ। गाउँ नै बगाएको छ, कति मान्छे बेपत्ता भए थाहा नै छैन भनेर अर्को खबर पनि आएको छ। नागडुङ्गामै रोकिएको छ। पृथ्वी राजमार्ग हुँदै जाने गाडीहरूलाई धादिङको आदमघाट कड्दाखेरि यस्तो देखियो भनेर सेतुपाटी .com ले पनि यो खबरहरू प्रकाशन गरेको छ। र पक्कै पनि अब यो निकै दुःखद खबरहरू छन् होइन। र यति बेला क्रममा हामी कार्यक्रम पोखरा कलिनमा छौं। सेनाका दुईवटा हेलिकप्टर फेरि रसुवातर्फ प्रस्थान गरिसकेका छन्। कृपया हाम्रो कार्यक्रम सकिसकेको छ, अनावश्यक रूपमा फोन नगरिदिनुहोला। तपाईँको फोन ले हामीलाई होइन अब हामी कार्यक्रमबाट छुट्नुपर्ने अन्तिम अवस्थामा आइसकेका छौं। कार्यक्रमबाट फेरि हामी अपडेट लिएर अहिले एकछिनमा त उपस्थित हुनेछौ। तर अहिलेको लागि भने यहाँहरू माझबाट सबिन एकछिन ओझेल पर्छु, फेरि म थप अपडेट सहित उपस्थित हुनेछु। अहिलेको लागि यो आवाज।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 8 34।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नाचर बे कति छाब डिजाइन बे मारे गना किना नि खनि तोला
1: खनाई दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
0: ए नई साबा मारे दुकान पो मोना नई पेसोलाई नि चार चूरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाई तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाब छ्याब छ्याब मारे डिजाइन गहना चैदी म बिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-5-60-010-31 97-150-010-31 पोखरा न्यू रोड BND भवन सानेमा बैंक रहेको भवन

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028 59321, 061 581.

0: 榜变感成都榜
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त?
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
2: एनसेल प्याक किन्नु भयो त?
3: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: 93.4 दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: डिस्काउन्ट पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 5 53 834।

0: रंग बहार रंग बहार
1: वर्जन संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जन पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जन पेंट
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: 20% sama cash kafirta.
1: Pehle pani chaha pani.
2: Cash kafirta linu bhay ta.
3: Ensel pack kinnu bhay ta. Jaile pani jaha pani. Pack kharid garnuhos ani 20% sama cash kafirta. Ensel app ma claim garnuhos. Ensel pack kinnu bhay ta. Sharthharu lagu hunechan. Ensel Nepal kai lagi.
4: फिस्टल आयुर्वेद केन्द्र में जाओ अब बाजोपन को नैराश्यता खुशी में बदलाओ
5: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटल में खुले फिस्टल आयुर्वेद केन्द्र समस्या चट हो गए डाक्टर अनु हिराचन संग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इंडिया
6: असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवामा लागि सक्नु भएको छ क्या
4: विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का लागि आयुर्वेद विशेषज्ञ द्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौं फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
7: हेलो
8: हजुर नमस्कार
7: हेलो
8: नमस्कार काका सुन्नु भएन
7: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
8: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
7: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
8: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
8: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
9: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-0329, 98028-59321, 061-581.

स्ट्रिमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061858115 98251 98190।

0: संबंधगामी
1: स्वाद जस्ते संबंधगास ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 जीबीपीएस सम्मका प्याकेजको बहार स्ट्रिमिङ

0: 5% क्यास फिर्ता जहिले पनि जहाँ पनि क्यास फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: माउसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
1: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: own point Sangha, Sadai rewarded.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
6: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा, पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्ष पेंट
10: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: टीएनटी एक्सप्रेस
12: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
12: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टुला आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टुला हस्पिटलमा खुलेको फिस्टुला आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुला आईवीएफ केन्द्र, फिस्टुला हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
5: फोन 061-572-648, 572-849।
7: 93.4

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: स्वाद जससे सम्बन्ध गाँस ज्ञान मसाला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि।
0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबा

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: বাকসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनि तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाटी दुकान महेंद्र पुलाडी तोला
1: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसलाई नी चार बा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो होनी जगा मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिछा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव यार मोहै
1: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ता क्रिवा जाल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरे
8: गर्मीमा नयाँ ट्विस्ट
7: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
8: चिसो हरे
9: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
10: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
9: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
10: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
11: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
9: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
10: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
9: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि
12: लागि व्यवस्था छ।
13: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
14: होम केयर सेवा, होम केयर सेवा,
15: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
15: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
15: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
15: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
15: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
15: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
2: हर्ले
1: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ले
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टल आई व्यव केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईव्यव केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46-525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-9190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।

0: जससे सम्बन्ध गाँस्द ज्ञान मसला ज्ञान
1: मसला। मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

हेर्थे जस्तो। तर म त एकदम मिल्ने साथी हो, तर यति माया गर्ने मान्छेलाई तिमीले कसरी गर्न सक्छस्? म तिमीहरूको यो माया बचाउनको लागि नाटक मात्र गरेको। अस्मिता फेरि हो,

0: Rockwell Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना खिलानी खनी तोला
2: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र फुलादी तोला
1: ए नै स्याबा मारे दुकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्नै यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा तान मि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाकोट
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 अनि लाउडे भाइ यसपालि त बिहे गर्ने होला नि
3: गर्ने त भनेको हो क्यारे सानीको रहरी रहरमा जिन्दगी जाँदै जस्तो छ
2: पक्कै गर्छिन् होला यसपालि त

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834।

0: हो। रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंस के घर रंग होस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस।
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ।
0: वर्जर पेंस
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-0279।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा। स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम

नेपालमा कतै मेरो बुढी पनि त्यस्तै भएको छ कि झन् झन् क्या हामी नेपाल है

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-0329, 98028-59321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433 42 433 640।

0: नानी तेरो दिदी त आएन त फोन गरी हेर त
1: कति ट्राई गरिसके फोन नै उठाउनु हुन्न मलाई
0: एकचोटि फेरि गर्न

0: दिनाजु सरादेको सालो सिजका ज्वाई भन्छन् तिजमा ससुरालीमा नाच्न आएको
1: मलाई तिम्रो दिदी नाचेको बिछट्टै राम्रो लाग्छ हेर त कस्तो राम्रो नाचे कि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
0: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
0: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
0: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
0: विसन विक्रम राई,
6: सुनिल थापा,
0: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
0: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
0: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
0: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-5881598251

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434 034 29 29।

0: अन्ठानब्बे शून्य अठाइस उनसाठी तीन सय एक्काइस शून्य एकसठी पाँच एकासी आठ सय एकहत्तर
1: 93.4 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 0161411777, मोबाइल 9856099277।

0: गएर
1: भनिहाल्न त यस्तो ढिला गर्नु हुँदैन क्या, अथवा अरू दौडाइदिएला फेरि
0: बरु भने।

0: लगाउने स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: दादा हजुरको फोन आइरहेछ।
1: कसको फोन हो नानी?
0: कसको हुनु नि? घरमा ल्याए भाउजू, बाटोमा भेटे दाइको जियाफ।
1: खै फोनले बढी बोल्छ रे। हेलो,
2: के को हेलो नि? तिमीलाई मेरो मतलब छ?
1: मतलब छ नि, तिम्रोलाई म जे नि गर्छु नि।
2: हेर नजिस्क, इन्गेजमेन्ट गरिदिइसकिन आमाले, अब बिहे हुन्छ अनि भोज खान आउँ तिमी चाहिँ।
1: माग्न आएकै हो नि, के गर्नु, तिम्रो आमालाई कमाउने चाहिँ चाहियो।
2: मलाई केही थाहा छैन, यो घरबाट लान्छौ कि म यही छतबाट हामी फालेर मरिदिउँ।
1: हुन्छ, तिमी रेडी भएर बस,

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा, उद्धार राहत पुनर्निर्माणलाई प्रभावकारी बनाइने। रसुवा बाढ़ी प्रभावितको उद्धारमा सशस्त्र परिचालन, खोजीको लागि ड्रोन र कुकुर प्रयोग। भोटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन, खोजी कार्य जारी। भोटेकोशी बाढ़ीले गण्डकी प्रदेशसभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश एमाले प्रतिपक्षमा। भोटेकोशी बाढ़ीपछिको उद्धारमा जुट्न सभामुखको आग्रह, हटाए कार्यसूचीका कार्यक्रम। पर्यटन व्यवसायमा इथिक्स र मर्यादा नबिर्सिन मेयर आचार्यको आग्रह, पोखरा हस्पिटालिटीको सहर भएको उल्लेख। समुद्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान। भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो र 14 सागमा कुल 28 खेल समावेश गरिने, 4,000 बढ़ीको सहभागिता हुने, कुस्ती टोली किर्गिस्तान जाने गरियो, विधाई। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रलाई तीन महिनाको लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बाढ़ीको कारण जनधनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको सीमा क्षेत्र, रसुवागढ़ी र तल्लो तटीय क्षेत्रमा भएको क्षतिप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको बताउनुभयो। बैठकले मृतकहरूप्रति श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढ़ीमा परि घाइते भएका व्यक्तिहरूको सरकारी अस्पताल, नेपाली सेना र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत तत्काल निशुल्क उपचारको व्यवस्था मिलाइने भएको छ। यस्तै जोखिममा परेका र बिचेलीमा परेका नागरिकहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइएको छ। उद्धार कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरिनेछ। घरवास गुमाएका नागरिकहरूको लागि सुरक्षित स्थानमा आवास र खानपानको प्रबन्ध गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहका समिति गर्नेछन्। साथै मृतकका परिवारलाई प्रचलित कानून बमोजिम उपलब्ध गराइने, आर्थिक सहायता तत्काल प्रदान गरिने निर्णय भएको छ। बाढ़ीको कारण अवरूद्ध भएको सड़क, खानेपानी, विद्युत र दूरसंचार सेवालाई यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालय र निकायहरूलाई कार्यभार सुम्पिएको छ। क्षतिग्रस्त सार्वजनिक संरचना र भौतिक पूर्वाधारको पुनर्निर्माणको लागि आवश्यक पर्ने आर्थिक स्रोतको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम बाढ़ी प्रभावित स्थानीय तहहरूलाई आगामी 3 महिनाको लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। यसबाट प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका कार्यहरू थप द्रुत गतिमा अघि बढ़ाउन सहज हुने सरकारको विश्वास छ। रसुवाको भोटेकसीमा आएको बाढ़ीबाट मृत्यु हुनेको संख्या 22 पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरण अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी 22 जनाको मृत्यु भएको हो। विवरण अनुसार रसुवामा 1 पुरूष, नुवाकोटमा 5 महिला र 6 पुरूष गरी 11 जना, धादिङमा 5 महिला, 2 पुरूष र 2 जनाको लिंग नखुलेको गरी 9 जना तथा चितवनमा 1 महिलाको मृत्यु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 65 जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। रसुवाबाट 43, नुवाकोटबाट 19 र धादिङबाट 3 जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। उद्धार गरिएका मध्ये 6 जना काठमाडौँ र 36 जना धुन्चेमा रहेको तथा 1 प्रहरी सहित अन्य घाइतेको नुवाकोटमा उद्धार गरिएको विवरणमा उल्लेख छ। सशस्त्र प्रहरी बल नेपालले रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि 4 जिल्लाका युनिट र विशेष टोली परिचालन गरेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका सशस्त्र प्रहरी युनिटहरू उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएका हुन्। बाढ़ीमा पुरिएका व्यक्तिहरूको खोजीको लागि रसुवागढ़ी भन्सार र यार्ड क्षेत्रमा सशस्त्र प्रहरीको K9 स्निफर डग सहितको टोली परिचालन गरिएको छ। हराइरहेका नागरिकको लोकेशन पत्ता लगाउन र क्षतिको मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन समेत प्रयोग गरेको छ। बाढ़ीमा परि घाइते भएकाहरूको तत्काल उपचारको लागि मास क्याजुअल्टी भेहिकल MCV सहितको चिकित्सा टोली प्रभावित क्षेत्रमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायक परीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन विपद व्यवस्थापन प्रणाली DRS कन्टेनरहरू पठाइएको छ। अन्य क्षेत्रमा रहेका यस्ता कन्टेनरलाई पनि रसुवातर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ। नदी किनार र जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीको गस्ती टोलीले साइरन बजाएर र माइकिङ गरी सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन्। बाढ़ीमा परेकाहरूको उपचारको लागि काठमाडौँ स्थित नेपाल एपीएफ अस्पतालमा आकस्मिक बेडहरू तयारी अवस्थामा राखिएको छ। आपतकालीन उद्धारमा खटिने नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरको लागि विभिन्न स्थानमा अवतरण क्षेत्र ल्याण्डिङ जोनहरू तयार पारिएका छन्। विस्थापित शिविरमा हैजा र पानीजन्य रोग फैलन नदिन सशस्त्र प्रहरीले खानेपानी शुद्धिकरण र औषधि वितरण शुरू गरेको छ। भटेकोशी र त्रिशुली नदीको माथिल्लो क्षेत्रमा थुनिएको हिमपहिरो फुट्न सक्ने जोखिमलाई ध्यान दिँदै चिनिया सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको थापाले बताउनु भएको छ। बाढ़ीको दह जोखिम र पूर्व सूचनाको बारेमा चिनिया समकक्षीसँग निरन्तर सम्वाद र सूचना आदान प्रदान भइरहेको छ। उहाँले भन्नुभएको छ, थप सेती न्यूनीकरणको लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अप्नाएको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्क विहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटेकोशीमा आएको बाढ़ीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्क विहीन भएका छन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह अयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्क विहीन भएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एण्ड ट्राभल्स मार्फत 71 जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभल मार्फत 17 जना, लिफ होलिडे मार्फत 55 जना, कैलाश जर्नी मार्फत 31 जना, एक्सप्लोर भ्याकेशन मार्फत 7 जना, ट्रेकर सोसाइटी मार्फत 92 जना घुम्न गएका थिए। यस्तै रिचा टुर्स एण्ड ट्राभल मार्फत 12 जना, फिस्टेल टुर्स एण्ड ट्राभल मार्फत 27 जना, हिमालयन ग्यासियर मार्फत 52 जना र अल्पाइन इको ट्रेक मार्फत 20 जना भ्रमणमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाढ़ीले टिमुरे र स्याफ्रुबेसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीको कारण रसुवागढ़ी नाका जोड्ने सड़क र पुलहरू समेत क्षतिग्रस्त भएको छ। रसुवा र नुवाकोटमा गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये सञ्चालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ीसँगै नदीमा आएको अत्याधिक बालुवा लेदोको कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट सञ्चालित 111 मेगावाटको रसुवागढ़ी, 78 मेगावाटको सानजेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मार्फतका 4 सरकारी आयोजना, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी 123.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। एकैपटक 354 मेगावाट भन्दा धेरै विद्युत उत्पादन गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। रसुवामा निर्माण भइरहेको 216 मेगावाटको राष्ट्रिय गौरवको निजी आयोजना, माथिल्लो त्रिशुली 1 पहुँच मार्ग, टोल र साइड क्याम्पमा ठूलो क्षति पुगेको छ। यसै गरी 120 मेगावाटको रसुवा भोटेकोशी र 6.42 मेगावाटको माथिल्लो मैलुङ 1 बाँध र पेनिस्टक संरचना बाढ़ीले बगाएको छ। रसुवामा मात्रै निर्माणाधीन 3 आयोजनाको 342.42 मेगावाट क्षमता प्रभावित भएको छ। नुवाकोटतर्फ 37 मेगावाटको माथिल्लो त्रिशुली 3B र 15.6 मेगावाटको मिडल त्रिशुली गंगा गरी 52.6 मेगावाटका 2 आयोजनामा बाढ़ी बसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन्। 13 आयोजना मध्ये 9 निजी क्षेत्रका प्रवर्तक कम्पनी रहेका छन् जसको क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 सञ्चालित आयोजनाहरूको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका जलविद्युतमा मात्र 5 अर्ब रूपियाँ भन्दा धेरैको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याफ्रुबेसी रसुवागढ़ी जोड्ने पासाङ ल्यामु राजमार्गका विभिन्न ठाउँ पहिरोले अवरूद्ध भएकाले आयोजनासम्म प्राविधिक टोली र गरौं उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली 3 सुइसियार नजिकैको डाँडो भाँचिएकाले तत्काल रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी 1-3 हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू गरिनेछ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले रसुवाको भुटेकोशीबाट आएको बाढ़ीले पारेको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै खोज उद्धार र राहतमा सक्रियता अपनाउन सरकारलाई ध्यान आकर्षण गराएका छन्। बैठकमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले भुटेकोशी नदीमा आएको बाढ़ीले प्रभावित क्षेत्रमा युद्ध स्तरमा उद्धारमा सक्रिय भएर लाग्नको लागि सरकारसँग अनुरोध गर्नुभयो। उहाँले बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायतका प्रभावित क्षेत्रमा युद्ध स्तरमा उद्धार, राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको लागि लाग्न आह्वान गर्नुभयो। सांसद केसीले नुवाकोट जिल्लामा 12 भन्दा धेरै पक्की पुलमा क्षति भएको बताउनुभयो। नेपाली कंग्रेस एवं रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले राष्ट्रिय विपद घोषणा गरेर उद्धार र राहतमा जुट्न सरकारसँग माग गर्नुभएको छ। आज बिहान भुटेकोशी खोलामा आएको बाढ़ीले रसुवागढ़ीदेखि तलको तटीय क्षेत्रमा बस्ने बस्ती, पक्की पुल र जलविद्युत संरचनाहरू बगाएको छ। प्रारम्भिक अनुमान अनुसार ठूलो संख्यामा मानवीय क्षति भएको छ। यो ठूलो विपत्ति हो, उहाँले भन्नुभएको छ। नेकपा एमालेका सांसद प्राध्यापक डाक्टर पुष्पराज कणेलले बाढ़ीको कारणले मानवीय भौतिक सम्पत्ति मनोविज्ञानमा ठूलो असर परेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वसुमाया तामाङले भुटेकोशीमा आएको बाढ़ीले घरखेत मात्र नभएर राष्ट्रिय महत्वका पुल, सीमा भन्सार, जलविद्युत लगायतका आयोजनामा क्षति पुर्याएकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले सरकारले तत्काल हेलिकप्टर परिचालन गरेर बेपत्ताको खोजी गर्न र विस्थापितको लागि निशुल्क खानपिन र अस्थायी व्यवस्थानको व्यवस्था गर्न माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सिन्धुपाल्चोक सीमानाका कार्यरतलाई उद्धार गर्न निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले विपदमा कोही पनि पक्ष वा विपक्ष नहुने स्पष्ट गर्दै आफ्नो पार्टीको तर्फबाट खोज उद्धारमा सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रभावित नागरिकलाई सबैभन्दा पहिले उद्धार र विपदताको खोजीमा सरकार गम्भीर भएर परिचालन गर्नको लागि माग गर्नुभयो। उहाँले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका विभिन्न सड़क तथा अन्य पूर्वाधारमा क्षति भएको बताउँदै सोको विषयमा गम्भीर हुन सरकारसँग अनुरोध गर्नुभएको छ। त्यसै गरी नेपाली कंग्रेसका सांसद सीता थपलिया, नेकपा एमालेका सांसद गंगादेवी श्रेष्ठले प्रभावितलाई तत्कालीन उद्धार गरेर सुरक्षित ठाउँमा लैजानको लागि माग गर्नुभएको छ। भुटेकोशी बाढ़ीको कारण गण्डकी प्रदेशसभाको बैठक प्रभावित भएको छ। आजको बैठकको शुरूमै शून्य र विशेष समय राखिएको भए पनि सभामा कृष्णप्रसाद धिताले यो दुई विषय कार्यसूचीबाट हटाएको बताउनु भएको थियो। बुधबार प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदन सभामा पेश भएको छ। सामाजिक तथा कृषि समितिबाट पारित भएको उक्त विधेयक प्रतिवेदन सहित समिति सभापति दमयन्ती रूचालले सभामा पेश गर्नुभएको हो। बैठकको शुरूमै सभामा कृष्णप्रसाद धिताले रसुवा लगायतका जिल्लामा बाढ़ी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। प्रदेश सभाले विपदप्रति दुःख मनाउ गर्दै कार्यसूचीमा रहेको शून्य र विशेष समय हटाएको थियो। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक व्यवस्थापकीय कारणले केही ढिलागरी शुरू भएको थियो। गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 4 मन्त्रीले राजीनामा दिएपछि एमाले प्रतिपक्षमा पुगेको छ। प्रतिपक्षी दलका लागि सीट व्यवस्थापन गर्नुपर्ने भएकोले बैठक शुरू हुन ढिलाइ भएको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभएको छ। यसका साथै लामो समयपछि रामगाडी स्थित प्रदेशसभा सचिवालयकै भवनमा बैठक बसेकाले पनि केही समय लागेको थियो। गत वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा नदीपुर स्थित प्रदेशसभा सचिवालय र बैठक कक्ष आगजनीबाट ध्वस्त भएको थियो। त्यसपछि मालेपाटन स्थित कृषि मन्त्रालयको भवनमा बैठक बस्दै आएको थियो। 55 लाख रूपियाँ भन्दा बढ़ीको लगानीमा रामघाटमा नयाँ बैठक कक्ष तयार पारिएपछि बैठक त्यहाँ सरेको हो। बिहिबारको बैठकमा 10 सांसदले उठाएका प्रश्नको जवाब मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दिने कार्यसूची रहेको थियो। बिहान 11 बजे बस्ने बैठकमा मुख्यमन्त्री पाण्डेले सांसदहरूले पठाएको प्रश्नको जवाब दिने कार्यक्रम रहेको थियो भने सांसदहरूले भदौ 8 गते नै आफ्ना प्रश्न र नाम टिपाइसकेका छन्। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद दर्यालले रसुवाको भुटेकोशीमा आज बिहान गएको विनाशकारी बाढ़ीबाट भएको झन्झनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार व्यवस्थाको खोजी र पीड़ित तथा विस्थापितलाई राहतको लागि आवश्यक समन्वय गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख कार्यालयले विपदको बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिनुभयो। उहाँले विपद व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयको लागि निजी क्षेत्र, गैर सरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गर्नुभयो। विपदको गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 11 गते बिहिबार दिनको 1 बजे बस्नेछ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
6: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुनेछ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162, 590-163।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98-190।
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
11: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
12: आजै बुक गर्नुहोस्,
13: www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
14: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165746558577903 मौकाको फाइदा उठाउनुहोस्
15: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
16: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587263 र 5 53834

छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्रावल एजेन्ट्स नाटा गण्डकी प्रदेशको 31 वार्षिक साधारण सभा तथा 14 महाधिवेशनको उद्घाटन गर्दै प्रमुख आचार्यले पोखरा हस्पिटालिटीको शहर भएकाले पर्यटन व्यवसायमा आबद्ध सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बुझ्नुपर्ने बताउनुभएको हो। उहाँले नाटामा आबद्ध व्यवसायी पोखराको पर्यटन क्षेत्रका महत्वपूर्ण स्टेक होल्डर रहेको उल्लेख गर्दै जुनियर स्टाफदेखि व्यवस्थापन तहसम्मका सबै कर्मचारीले पर्यटक संघको व्यवहार र सेवामा व्यावसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पोखरासँगको हवाई कनेक्टिभिटी विस्तारको काम अघि बढ़िरहेको जानकारी दिँदै गत वर्ष रोकिएको पोखराबाट देशका सबै प्रदेशमा हवाई कनेक्टिभिटी विस्तार गर्ने तयारी दशैंपछि अघि बढ़ाइने बताउनुभयो। प्रमुख आचार्यका अनुसार पोखरा महानगरपालिकाले पोखरा घर निर्माण गरी सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रमा बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म नेपाली अंग्रेजी हिन्दी भाषा बोल्न सक्ने कर्मचारी मार्फत पर्यटक तथा सर्वसाधारणलाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था गरिएको छ। एयरपोर्टमा समेत यस्तै सूचना केन्द्र स्थापना गर्ने पहल भइरहेको भन्दै उहाँले पर्यटन व्यवसाय तथा सरोकारवालालाई सहकार्य र सहयोगको लागि आग्रह गर्नुभयो। बोर्डर सिटी प्रमोशन लगायत पर्यटन प्रवर्धनका विभिन्न क्षेत्रमा महानगरपालिकाले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ। कार्यक्रममा नाटाका केन्द्रीय अध्यक्ष भरतजङ पाण्डेले पोखराले पर्यटन क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै पोखरा दुवै उडान शुरू हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेलले यसपटक गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सरकारले महत्वपूर्ण काम गर्ने तयारी गरिरहेको बताउनुभयो। नाटक गण्डकीका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, नाटक गण्डकीका पूर्व अध्यक्ष वासु त्रिपाठी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल ले पोखराको पर्यटन क्षेत्रको बारेमा धारणा राख्नुभएको थियो। यसैगरी नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंह, मधेश प्रदेश अध्यक्ष मोहन शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापा र नाटा कोशी प्रदेश अध्यक्ष पुण्य भट्टराई लगायतले समेत आफ्नो भनाई राख्नुभएको थियो। नाटा गण्डकीका महासचिव चेत बहादुर कार्की चेतनले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष संगीता पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सी परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सी परिसूचक 35.92 अंकले घटेर 2558.35 पुगेको छ। नेप्सीका अनुसार आज 13 वटै उपसमूहको घटेको हो। आज विभिन्न कम्पनीको 1,35,82,320 कित्ता शेयर 4,77,38,57,657 रूपियाँ मूल्यमा खरिद बिक्री भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणको लागि आह्वान गर्नुभएको छ। महासचिव गुटेरेसले हर्मुज जलमार्गको संकट सम्बोधनको लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभएको छ। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय डीजीएफटीले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजदात रहेको तथा उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुल्ला गरिएको सरकारले जनाएको छ। पाकिस्तानमा आयोजना आउने 14 दक्षिण एसियाली खेलकुद सागमा झण्डै 4,000 भन्दा बढ़ीको सहभागिता रहने भएको छ। पाकिस्तानको इस्लामाबादमा आइतबार र सोमबार दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले प्रतियोगिताको मिति, खेल संख्या तथा आयोजनासँग सम्बन्धित विभिन्न विषयमा निर्णय गरेको नेपाल ओलम्पिक कमिटी एनओसीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। जसमा प्रारम्भिक अनुमान अनुसार 14 सागमा 3,172 खेलाड़ी र 1,019 जना अफिसियल गरी 4,191 जनाको सहभागिता रहनेछ। युड ब्लू डब्ल्यू विश्व वेब बेल्ट कुस्ती येलिस च्याम्पियनशीपमा सहभागी हुन एक खेलाड़ी सहित 2 सदस्यीय नेपाली टोली शुक्रबार किर्गिस्तान जाने भएको छ। अगस्त 31 देखि सेप्टेम्बर 6 तारीखसम्म हुने प्रतियोगितामा त्रिलोकी प्रसाद यादवले पुरूष 100 केजीमाथि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ। प्रशिक्षकमा मुस्ताज अली इद्रिसी हुनुहुन्छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाश कुमार कुसारीले बुधबार एक कार्यक्रमबीच विदाई गर्नुभएको छ। साँझ 6 बजेको अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भोटेघुसी बाढ़ी प्रभावित क्षेत्र 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार राहत र पुननिर्माणलाई प्रभावकारी बनाइने। रसुवा बाढ़ी प्रभावितको उद्धारमा सशस्त्र परिचालन, खोजीको लागि ड्रोन र कुकुर प्रयोग। भोटेघुसीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्क विहीन, खोजी कार्य जारी। भोटेघुसी बाढ़ीले गण्डकी प्रदेशसभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश।

एमाले प्रतिपक्षमा। बटेगुची बाढ़ीपछिको उद्धारमा जुट्न सभामुखको आग्रह, हटाए कार्यसूचीका कार्यक्रम। पर्यटन व्यवसायमा इथिक्स र मर्यादा नबिर्सिन मेयर आचार्यको आग्रह, पोखरा हस्पिटल इको शहर भएको उल्लेख। समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान। भारतमा चार वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो र चौधौं सागमा कुल 28 खेल समावेश गरिने, 4000 बढ़ीको सहभागिता हुने, कुस्ती टोली किर्गिस्तान जाने गरियो। विदाई। अवस्त साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्जर पेंट

0: bám tin cảm thân đu bám luka kho ki tau ko tuk ni chin mai ara
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
2: फोन 061-572-648-579-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हाँ? यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-5525।
8: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड BND भवन, सानेमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध।
13: गर्दछ।
14: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
15: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-277।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9861-48082।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
8: वर्जर पेंट
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274257526
11: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 0165781162
12: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
13: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
12: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0165885595076044
13: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
15: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
16: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
15: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
16: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
15: 24 घण्टा इमर्जेन्सी सेवा
16: सम्पूर्ण ओपिडी सेवा
15: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
16: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
15: रेटिना सम्बन्धी जाँच एवं उपचार
16: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
15: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
16: आँखा छर्केको सिधा पार्ने सर्जरी
15: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
16: लेजर सर्जरी सम्बन्धी सेवा
15: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
16: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
15: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
16: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
15: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
16: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
17: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौं
15: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 0165902175929
16: स्वस्थ आँखा स्वच्छ दृष्टि
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
18: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
19: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
19: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: डमरेलले टिट्टु दिल्ली बाइबल जति दखल दियो त
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला साँझको 7 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ
3: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-32-29 98-028-59-321 061-581-871
5: रंग बहार रंग बहार
6: बर्जर संगै उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
5: बर्जर पेन्स
7: रेडियो अन्नपूर्णा 93.4
8: OSR डिजिटल एंटरटेनिंग द नेशन

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्ट MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-010-31, 97150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
11: OSR Digital, entertaining the nation.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बात जसले सम्बन्ध गाँस ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ
14: रंगबहार रंगबहार
7: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
14: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
14: बर्जर पेन्स।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका सुन्नु भएन?
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको हो भतिज, सुन्नु भएन?
15: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
19: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
20: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007, 97-623-36-817।
21: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
22: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856809277।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो, के छ तेरो खबर?
3: ठीक छु यार, सन्चै छस्?
2: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
3: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
2: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
3: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
2: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
3: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
2: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
4: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
5: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
6: तन्ना आजै फेरि हाल्नुहोस्।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर यामाहा रेजियार
2: वर्ज पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बढ़ाओ उपहार जितने अवसर पाओ
2: वर्ज पेन्स
4: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बाजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
7: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-434-32-29 98-028-59-321-061-581-871
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: रेडियो अन्नपूर्ण 93.4।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150-1031, पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0615872662 र 5553834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01586536, मोबाइल 98560056।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल।
0: पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो

0: र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ।
1: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।
4: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: सीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटेकोशीमा आएको आकस्मिक बाढ़ीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौ।
0: नेपालका उत्तरी हिमाली भेकमा आकस्मिक बाढ़ी र विपद किन दोहोरिन थाले,
2: हाम्रो सिरानमा हिमतालहरू छन्, हिम पहिरोहरू छन्, हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा, यी दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ डरलाग्दो छ।
0: बाढ़ीले पारेको विकासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढ़ीका कारण हालसम्म कम्तीमा 95 जनाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 जनाभन्दा बढ़ी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढ़ीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढ़ी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल बाढ़ीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढ़ीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्क विहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्क विहीन भएका मध्ये सबैभन्दा बढ़ी भारतीय नागरिक छन्। सम्पर्क विहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा संचालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरूपयोग गर्ने युवाको संख्या बढ़दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समयावधि, एक्लोपनको महसुस र कड़ा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकीसहितका औषधिको पहुँचमा तत्काल कड़ाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढ़िरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता शुरू गर्दा कच्चा तेलको मूल्य यो साता 8% भन्दा बढ़ीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मंगलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको सबभन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमाना जोड़िएको काठमाण्डुभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोशीमा अकस्मात आएको बाढ़ीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारत सहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि संचार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढ़ीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढ़ीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढ़ी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकताबारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढीमा बगेको सुनाइन्।
4: आफै अगाडि सबै सल बनाए देखिहाले, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन भाग्नलाई, त चानसै पाएन कसैले। कति सर्वनाश बनाए तिरुचुलीमा, हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो माथि घरमा उम्रिन भ्याए भन्ने हामीलाई नै थाहा छैन कि।
0: गोमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: भैँसी माउ पाडा गरेर 5 हो, माउ 3 थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्न पा सबै हुने मेरो केही पनि छैन। 10 तोरी अब 100 मकै धान सबै थोक लयो, त्यो पनि छैन।
0: र सुवास्थित रेडियो लाङटाङकी स्टेशन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्,
6: यतिखेर रसुवामा चाहिँ गोसाईगुण्ड मेला पनि सञ्चालनमा छ। 12 चाहिँ जनपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढ़ी पछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ,
7: जुन बिहान जुन माथिबाट बाढ़ी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढ़ी चाहिँ अलि एक्कासी आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेका छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोटको चाहिँ त्रिशुल बट्टार चाहिँ एकदमै नुवाकोट रसुवा धादिङले सहर केन्द्रीय जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै चुनेको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
8: बिजुली पिउने पानी संचार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
7: बत्ती धाएको छैन, त्यो अब सबै कुराहरू क्षति त्यो पावर हाउसहरूमै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
8: भनेको रसुवा र नुवाकोट बीच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
7: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कुलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
0: उनी छिन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढ़ीको कारणबारे सोधेका थियौं।
2: प्रारम्भिक रूपमा हिम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढ़ी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्यो र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ र त्यसमा जङ्गलिन छ्याङ्गुपो रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा भीम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाहिने क्षेत्रमा पनि ठुलो क्षति भएको र त्यही फ्लो जमा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढी नाम्ने त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
9: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नुहुन्छ?
2: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाल्न सकिँदैन, त्यसको सन्दर्भमा अहिले चाइनिज दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौँ।
9: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठूलो स्तरमा देखा परिराख्नुको कारण
2: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढ़िराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रता हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इकोसिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसतभन्दा बढी तापक्रमको प्रक्षेपण सबै मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुईटै खालको क्यास्केटिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डर लाग्दो छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढ़ीले निम्त्याएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका निम्ति हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला रातिको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अनुभव हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढ़ीको कारण हालसम्म 95 जनाको मृत्यु भएको पुष्टि, पैसा नखुलेका 20 वटा शव। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा, उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाइने। भोटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन, खोजी कार्य जारी। भोटेकोशी बाढ़ीले गण्डकी प्रदेशसभाको बैठक प्रभावित, खाद्य अधिकारको विधेयकको प्रतिवेदन पेश, एमाले प्रतिपक्षमा। भोटेकोशी बाढ़ीपछिको उद्धारमा जुट्न सभामुखको आग्रह, हटाए कार्यसूचीका कार्यक्रम। पर्यटन व्यवसायमा एथिक्स र मर्यादा नबिर्सन मेयर आचार्यको आग्रह, पोखरा हस्पिटालिटीको शहर भएको उल्लेख। समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान, भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो र 14 सागमा कुल 28 खेल समावेश गरिने, 4,000 बढ़ीको सहभागिता हुने, टप 20 सिरिजमा नेपालको लगातार दोस्रो जित। अब समाचार विस्तारमा सुन्नुहोस्। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढ़ीको कारण हालसम्म 95 जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 27 जना महिला, 37 जना पुरूष, 6 जना बालिका, 5 बालक र पहिचान नखुलेका 20 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 1 जना पुरूषको शव फेला परेको छ। नुवाकोटमा 5 जना महिला र 6 जना पुरूष गरी 11 जनाको शव फेला परेको छ। दादिङमा 11 महिला, 5 पुरूष, 2 पहिचान नखुलेका गरी 18 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोर्खामा 1 महिला, 4 पुरूष र 1 बालक र 10 जना पहिचान नखुलेकाको शव फेला परेको छ। चितवनमा 10 महिला, 10 पुरूष, 2 बालिका, 3 बालक र 8 जना पहिचान नखुलेकाको शव भेटिएको छ। प्रहरीका अनुसार तनहुँमा 3 जना पुरूष, 1 जना बालिका र 1 जना बालकको शव फेला परेको छ भने नवलपरासी पूर्वमा 8 जना पुरूष र 3 जना बालिकाको शव फेला परेको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रलाई 3 महिनाको लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले बाढ़ीका कारण चन्दनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको सीमा क्षेत्र, रसुवागढ़ी र तल्लो तटीय क्षेत्रमा भएको क्षतिप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको बताउनुभयो। बैठकले मृतकहरूप्रति श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढ़ीमा परि घाइते भएका व्यक्तिहरूको सरकारी अस्पताल, नेपाली सेना र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत तत्काल निशुल्क उपचारको व्यवस्था मिलाइने भएको छ। यस्तै जोखिममा परेका र बिचेलीमा परेका नागरिकहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइएको छ। उद्धार कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरिनेछ। घरवास गुमाएका नागरिकहरूको लागि सुरक्षित स्थानमा आवास र खानपानको प्रबन्ध गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहका समितिहरूले गर्नेछन्। साथै मृतकका परिवारलाई प्रचलित कानून बमोजिम उपलब्ध गराइने आर्थिक सहायता तत्काल प्रदान गरिने निर्णय भएको छ। बाढ़ीको कारण अवरूद्ध भएका सड़क, खानेपानी, विद्युत र दूरसंचार सेवालाई यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालय र निकायहरूलाई कार्यभार सुम्पिएको छ। क्षतिग्रस्त सार्वजनिक संरचना र भौतिक पूर्वाधारको पुननिर्माणको लागि आवश्यक पर्ने आर्थिक स्रोतको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम बाढ़ी प्रभावित स्थानीय तहहरूलाई आगामी 3 महिनाको लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। यसबाट प्रभावित क्षेत्रमा राहत र पुननिर्माणका कार्यहरू थप द्रुत गतिमा अगाडि बढ़ाउन सहज हुने सरकारको विश्वास रहेको छ। सशस्त्र प्रहरी बल नेपालले रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि 4 जिल्लाको युनिट र विशेष टोली परिचालन गरेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका सशस्त्र प्रहरी युनिटहरू उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएका हुन्। बाढ़ीमा पुरिएका व्यक्तिहरूको खोजीको लागि रसुवागढ़ी भन्सार र यार्ड क्षेत्रमा सशस्त्र प्रहरीको K9 स्टिफर डग सहितको टोली परिचालन गरिएको छ। हराइरहेका नागरिकको लोकेशन पत्ता लगाउन र क्षतिको मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन समेत प्रयोग गरेको छ। बाढ़ीमा परि घाइते भएकाहरूको तत्काल उपचारको लागि मास क्याजुअल्टी भेहिकल एमसीभी सहितको चिकित्सा टोली प्रभावित क्षेत्रमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायक परीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन विपद व्यवस्थापन प्रणाली डीआरएस कन्टेनरहरू पठाइएको छ। अन्य क्षेत्रमा रहेका यस्ता कन्टेनरलाई पनि रसुवातर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ। नदी किनार र जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीको गस्ती टोलीले साइरन बजाएर र माइकिङ गरी सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन्। बाढ़ीमा परेकाहरूको उपचारको लागि काठमाडौँ स्थित नेपाल एपीएफ अस्पतालमा आकस्मिक बेडहरू तयारी अवस्थामा राखिएका छन्। आपतकालीन उद्धारमा खटिने नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका लागि विभिन्न स्थानमा अवतरण क्षेत्र ल्याण्डिङ जोनहरू तयार पारिएका छन्। विस्थापित शिविरमा हैजा र पानी जन्य रोग फैलन नदिन सशस्त्र प्रहरीले खानेपानी शुद्धिकरण र औषधि वितरण शुरू गरेको छ। भोटेकोशी र त्रिशुली नदीको माथिल्लो क्षेत्रमा थुनिएको हिमपहिरो फुट्न सक्ने जोखिमलाई ध्यान दिँदै चिनिया सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको थापाले बताउनु भएको छ। थप क्षति न्यूनीकरणको लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटेकोशीमा आएको बाढ़ीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्कविहीन भएका छन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी सीईओ हिक्मत सिंहहरूले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एण्ड ट्राभल्स मार्फत 71 जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभल मार्फत 17 जना, लिफ होलिडे मार्फत 55 जना, कैलाश जर्नी मार्फत 31 जना, एक्सप्लोर भ्याकेशन मार्फत 7 जना, ट्रेकर सोसाइटी मार्फत 92 जना घुम्न गएका थिए। यस्तै रिचा टुर्स एण्ड ट्राभल मार्फत 12 जना, फ्रिस्टेल टुर्स एण्ड ट्राभल मार्फत 27 जना, हिमालयन ग्याशियर मार्फत 52 जना र अल्पाइन इको ट्रेक मार्फत 20 जना भ्रमणमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाढ़ीले टिमुरी र स्याफ्रुबेसी क्षेत्रका बस्ती प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण रसुवागढ़ी नाका जोड्ने सड़क र पुलहरू समेत क्षतिग्रस्त भएका छन्। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये सञ्चालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ीसँगै नदीमा आएको अत्याधिक बालुवा लेदोको कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट सञ्चालित 111 मेगावाटको रसुवागढ़ी, 78 मेगावाटको सान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मार्फतका 4 सरकारी आयोजना, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी 123.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। एकैपटक 354 मेगावाट भन्दा धेरै विद्युत उत्पादन गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। रसुवामा निर्माण भइरहेको 216 मेगावाटको राष्ट्रिय गौरवको निजी आयोजना माथिल्लो त्रिशुली 1 पहुँच मार्ग टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ। यसै गरी 120 मेगावाटको रसुवा भोटेघोसी र 6.42 मेगावाटको माथिल्लो मैलुङ 1 बाँध र पेनिस्टक संरचना बाढ़ीले बगाएको छ। रसुवामा मात्रै निर्माणाधीन 3 आयोजनाको 342.42 मेगावाट क्षमता प्रभावित भएको छ। नुवाकोटतर्फ 37 मेगावाटको माथिल्लो त्रिशुली 3B र 15.6 मेगावाटको मिडल त्रिशुली गंगा गरी 52.6 मेगावाटका 2 आयोजनामा बाढ़ी बसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन्। 13 9 निजी क्षेत्रका प्रवर्धक कम्पनीका रहेका छन् जसको क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 सञ्चालित आयोजनाहरूको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका जलविद्युतमा मात्र 5 अर्ब रूपियाँ भन्दा धेरैको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याफ्रुबेसी रसुवागढ़ी जोड्ने पासाङ ल्यामु राजमार्गका विभिन्न ठाउँ पहिरोले अवरूद्ध भएकाले आयोजनासम्म प्राविधिक टोली र गरौं उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली 3A को स्विच यार्ड नजिकैको डाँडो भाँचिएकोले तत्काल रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मरमत गरी 1-3 हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू गरिनेछ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले रसुवाको भोटेकोशीबाट आएको बाढ़ीले पारेको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै खोज उद्धार र राहतमा सक्रियता अपनाउन सरकारलाई ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले भोटेकोशी नदीमा आएको बाढ़ीले प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धारमा सक्रिय भएर लाग्नको लागि सरकारसँग अनुरोध गर्नुभयो। उहाँले बाढ़ी प्रभावित रसुवा, नुवाकोट, दादिङ, गोर्खा लगायतका प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको लागि लाग्न आह्वान गर्नुभयो। सांसद केसीले नुवाकोट जिल्लामा 12 भन्दा धेरै पक्की पुलमा क्षति भएको बताउनुभयो। नेपाली कांग्रेस एवं रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले राष्ट्रिय विपद घोषणा गरेर उद्धार र राहतमा जोड्नको लागि सरकारसँग आग्रह गर्नुभयो। नेकपा एमालेका सांसद प्राध्यापक डाक्टर पुष्पराज कणेलले बाढ़ीको कारणले मानवीय, भौतिक सम्पत्ति, मनोविज्ञानमा समेत ठूलो असर परेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वसुमाया तामाङले भोटेकोशीमा आएको बाढ़ीले घरखेत मात्र नभएर राष्ट्रिय महत्वका पुल, सीमा, भन्सार, जलविद्युत लगायतका आयोजनामा क्षति पुर्याएकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले सरकारले तत्काल हेलिकप्टर परिचालन गरेर बेपत्ताको खोजी गर्न र विस्थापितको लागि निशुल्क खानपिन र अस्थायी वासस्थानको व्यवस्था गर्न माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दोलालले सिन्धुपाल्चोक सीमानाका कार्यरतलाई उद्धार गर्न निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रभावित नागरिकलाई सबैभन्दा पहिले उद्धार र बेपत्ताको खोजीमा सरकार गम्भीर भएर परिचालन गर्नका लागि माग गर्नुभयो। उहाँले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका विभिन्न सड़क तथा अन्य पूर्वाधारमा क्षति भएको बताउँदै सोको विषयमा गम्भीर हुन सरकारसँग अनुरोध गर्नुभएको छ। यसै गरी नेपाली कंग्रेसका सांसद सीता थपलिया, नेकपा एमालेका सांसद गंगादेवी श्रेष्ठले प्रभावितलाई तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा लैजानका लागि माग गर्नुभयो। भोटेकोशी बाढ़ीको कारण गण्डकी प्रदेशसभाको बैठक प्रभावित भएको छ। बुधबारको बैठकको शुरूमै शून्य र विशेष समय राखिएको भए पनि सभामा कृष्णप्रसाद दाहालले यो दुई विषय कार्यसूचीबाट हटाएको बताउनु भएको थियो। बुधबार प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकको प्रतिवेदन सभामा पेश भएको छ। सामाजिक तथा कृषि समितिबाट पारित भएको उक्त विधेयक प्रतिवेदनसहित समिति सभापति दमयन्ती रूचालले सभामा पेश गर्नुभएको हो। बैठकको शुरूमै सभामा कृष्णप्रसाद दाहालले रसुवा लगायतका जिल्लामा बाढ़ी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। प्रदेश सभाले विपदप्रति दुःख मनाउ गर्दै कार्यसूचीमा रहेका शून्य र विशेष समय हटाएको थियो। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक व्यवस्थापकीय कारणले केही ढिला गरी शुरू भएको थियो। गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 4 मन्त्रीले राजीनामा दिएपछि एमाले प्रतिपक्षमा पुगेको छ। प्रतिपक्षी दलका लागि सीट व्यवस्थापन गर्नुपर्ने भएकोले बैठक शुरू हुन ढिलाइ भएको प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। नेकपा एमाले प्रतिपक्षमा गएको र त्यसका लागि सीट व्यवस्थापन गर्नुपर्ने भएकोले केही समय लागेको हो उहाँले भन्नुभएको छ। यसका साथै लामो समयपछि रामघाटस्थित प्रदेश सभा सचिवालयकै भवनमा बैठक बसेकाले पनि केही समय लागेको थियो। गत वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा नदीपुरस्थित प्रदेश सभा सचिवालय र बैठक कक्ष आगजनीबाट ध्वस्त भएको थियो। त्यसपछि मालेपाटन स्थित कृषि मन्त्रालयको भवनमा बैठक बस्दै आएको थियो। 55 लाख रूपियाँ भन्दा बढ़ीको लगानीमा रामघाटमा नयाँ बैठक कक्ष तयार पारिएपछि बैठक त्यहाँ सरेको हो। बिहिबारको बैठकमा 10 सांसदले उठाएको प्रश्नको जवाब मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दिने कार्यसूची छ। बिहान 11 बजे बस्ने बैठकमा मुख्यमन्त्री पाण्डेले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुनेछ। सांसदहरूले भदौ 8 गते नै आफ्ना प्रश्न र नाम टिपाइसक्नु भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद दरियालले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीड़ित तथा विस्थापितलाई राहतको लागि आवश्यक समन्वय गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख दरियालले विपदको बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिनुभएको छ। उहाँले विपद व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयको लागि निजी क्षेत्र, गैर सरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गर्नुभएको छ। विपदको गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 11 गते बिहिबार दिनको 1 बजे बस्नेछ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856265779।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 0615188225727287।
6: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स, सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्धचोक 10 पोखरा।
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 0161587266 र 5 53 8 34।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त,
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42-53752
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिकाको प्रमुख धनराज आचार्यले पर्यटन व्यवसायीलाई व्यावसायिक इथिक्स मर्यादा र जिम्मेवारी नबिर्सिएर काम गर्न आग्रह गर्नुभएको छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा गण्डकी प्रदेशको 31 औं वार्षिक साधारण सभा तथा 14 औं अधिवेशनको बुधबार उद्घाटन गर्दै प्रमुख आचार्यले पोखरा हस्पिटालिटीको शहर भएकाले पर्यटन व्यवसायमा आबद्ध सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बुझ्नुपर्ने बताउनुभएको छ। उहाँले नाटामा आबद्ध व्यवसायी पोखराको पर्यटन क्षेत्रका महत्वपूर्ण स्टेक होल्डर रहेको उल्लेख गर्दै जुनियर स्टाफदेखि व्यवस्थापन तहसम्मका सबै कर्मचारीले पर्यटक संघको व्यवहार र सेवामा व्यावसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पोखरा संघको हवाई कनेक्टिभिटी विस्तारको काम अघि बढ़िरहेको जानकारी दिँदै गत वर्ष रोकिएको पोखराबाट देशका सबै प्रदेशमा हवाई कनेक्टिभिटी विस्तार गर्ने तयारी दशैंपछि अघि बढ़ाइने बताउनुभयो। प्रमुख आचार्यका अनुसार पोखरा महानगरपालिकाले पोखरा घर निर्माण गरी सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रमा बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म नेपाली, अंग्रेजी र हिन्दी भाषा बोल्न सक्ने कर्मचारी मार्फत पर्यटक तथा सर्वसाधारणलाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था गरिएको छ। एयरपोर्टमा समेत यस्तै सूचना केन्द्र स्थापना गर्ने पहल भइरहेको भन्दै उहाँले पर्यटन व्यवसाय सरकारवालालाई सहकारी र सहयोगको लागि आग्रह गर्नुभयो। बोर्डर सिटी प्रमोशन लगायतका पर्यटन प्रवर्धनका विभिन्न क्षेत्रमा महानगरपालिकाले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा नाटाका केन्द्रीय अध्यक्ष भरतजङ पाण्डेले पोखराले पर्यटन क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै पोखरा दुवै उडान शुरू हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो। उक्त उडानलाई दीर्घकालीन र प्रभावकारी बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेलले यस पटक गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सरकारले महत्वपूर्ण काम गर्ने तयारी गरिरहेको बताउनुभयो। नाटा गण्डकी कादेशी किशोर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, नाटा गण्डकीका पूर्व अध्यक्ष वासु त्रिपाठी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंह, मधेस प्रदेश अध्यक्ष मोहन शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापा, कोशी प्रदेश अध्यक्ष पुण्य भट्टराई लगायतले आफ्नो भनाई राख्नुभएको थियो। नाटा गण्डकीका महासचिव चेतबहादुर कार्की चेतनले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष संगीता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सो कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्नुको साथै नयाँ सदस्यलाई स्वागत समेत गरिएको थियो। पोखरा 32 स्थित गगन माध्यमिक विद्यालयमा पूर्व बोलकबोल भएको रकम 23,52,400 रूपियाँ एक समारोहका बीचआज हस्तान्तरण गरिएको छ। विद्यालयमा 2066 फागुन 15 देखि 22 गतिसम्म सञ्चालन भएको महायज्ञ कार्यक्रममा शिक्षासेवी स्वर्गीय भक्तबहादुर बस्नेतले बोलकबोल गर्नुभएको 25,55,555 रूपियाँ बोलकबोल रकम मध्ये बाँकी 23,52,400 रूपियाँ उहाँको परिवारजनले आज विद्यालयमा हस्तान्तरण गर्नुभएको हो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 35.92 अंकले घटेर 2558.35 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 6 अंकले घटेर 451.66 पुगेको छ। आज विभिन्न कम्पनीका 1,35,82,320 कित्ता शेयर 4,77,38,57,657 मूल्यमा खरिद बिक्री भएको छ। अनुबन्ध हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणको लागि आह्वान गर्नुभएको छ। महासचिव गुटेरेसले हर्मुज जलमार्गको संकट सम्बोधनको लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभएको छ। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। हर्मुज जलमार्ग र लालसागरमा भइरहेका निरन्तरको आक्रमण र अवरोधको कारण ऊर्जा, मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय डीजीएफटीले जारी गरेको सूचना अनुसार एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभएको छ। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ।

पाकिस्तानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुल्ला गरिएको सरकारले जनाएको छ। आधिकारिक तथ्याङ्क अनुसार भारतले सन् 2025-26 को बाली वर्षमा झण्डै 12,06,50,000 टन गहुँ उत्पादन गरेको छ। यो अघिल्लो बाली वर्षको तुलनामा 2.3% बढ़ी हो। पाकिस्तानमा आयोजना हुने 14 दक्षिण एसियाली खेलकुद सागमा झण्डै 4,000 भन्दा बढ़ीको सहभागिता रहने भएको छ। पाकिस्तानको इस्लामाबादमा आइतबार र सोमबार दक्षिण एसिया ओलम्पिक काउन्सिल एसएओसी को बैठकले प्रतियोगिताको मिति, खेल संख्या तथा आयोजनासँग सम्बन्धित विभिन्न विषयमा निर्णय गरेको नेपाल ओलम्पिक कमिटी एनओसीले आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ, जसमा प्रारम्भिक अनुमान अनुसार 14 सागमा 3,172 खेलाड़ी र 1,019 जना अफिसियल गरी कुल 4,191 जनाको सहभागिता रहनेछ। कुल 346 स्वर्ण, 346 रजत र 515 कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। नेपालबाट 532 खेलाड़ी र 153 अफिसियल सहभागी हुने प्रारम्भिक अनुमान रहेको छ। टप 20 सिरिजमा नेपाल ए टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई 4 विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हात पारेको हो। टेरिटोरीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल अगावै 6 विकेटको क्षतिमा भेटाएको थियो। नेपालका लागि कप्तान कुशल भुटेलले सर्वाधिक 61 रनको योगदान दिनुभयो। उहाँले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गर्दा रन आउट हुन पुग्नुभयो। ओपनर मयन यादव 21 रन बनाउँदा कटेन बोल्ड हुन पुग्नुभयो। कुशल मल्ल 6 रन बनाउँदा एलबीडब्ल्यूको धरापमा बन्नुभयो। तृतराज दास 0 रनमा नै आउट हुनुभयो। लोकेश बम 12 र नारायण जोशी 3 रनमा क्याच आउट हुन पुग्नुभयो। पवन सराफ 29 र विपिन खत्री 3 रनमा अभिजित रहनुभयो। पवनले 22 बलमा 3 चौका प्रहार गर्नुभयो। टेरिटोरीका लागि ज्याक युओले 3 विकेट लिनुभयो। जित मेहताले 2 विकेट जानुभयो। त्यसअघि अस्ट्रेलियाको डर्बिन स्थित मरारा क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको टेरिटोरीले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 140 रनको एकल तयार पारेको थियो। टेरिटोरीका लागि डिलन हन्टरले सर्वाधिक 44 रनको योगदान दिए। अंश तिवारी र कप्तान निक ब्रुएसले समान 19 रन बनाए। जेक स्मिथले 14 रन बनाए। नेपालका लागि कुशल भुटेले 2 ओभरमा 9 रन खर्चेर 3 विकेट लिए। युवराज खत्रीले 2 विकेट लिए। पवन सराफ, विपिन खत्री र सहाब आलमले समान 1 विकेट लिए। शुरूआती 2 खेलमा हार भगेको नेपालले पछिल्ला 2 खेलमा भने लगातार जित निकालेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा बंगलादेशसँग 9 विकेटको फराकिलो हार बेहोर्न बाध्य भएको थियो। तेस्रो खेलमा हर्बर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले जित निकालेको थियो। टेरिटोरीले भने सिरिजमा आफूले खेलेका 4 खेलमा हार बेहोरेको छ। नेपालले बिहिबार हैदराबाद किङ्समेन एकाडेमीसँग र अन्तिम खेलमा शनिबार भिक्टोरिया सीए 11सँग खेल्ने तालिका रहेको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढ़ीको कारण हालसम्म 95 जनाको मृत्यु भएको पुष्टि। पहिचान नखुलेका 20 शव। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार, राहत र पुननिर्माणलाई प्रभावकारी बनाइने। भोटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन। खोजी कार्य जारी। भोटेकोशी बाढ़ीले गण्डकी प्रदेशसभाको बैठक प्रभावित। खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश एमाले प्रतिपक्षमा। भोटेकोशी बाढ़ीपछिको उद्धारमा जुट्न सभामुखको आग्रह। हटाए कार्यसूचीका कार्यक्रम। पर्यटन व्यवसायमा इथिक्स र मर्यादा नबिर्सन मेयर आचार्यको आग्रह। पोखरा हस्पिटालिटीको सहर भएको उल्लेख। समुद्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान। भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो र 14 सागमा कुल 28 खेल समावेश गरिने। 4,000 बढ़ीको सहभागिता हुने टप 20 सिरिजमा नेपालको लगातार दोस्रो जित। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Verge FM. Waretwakie nagari pokrama Metro City Hospital Prali Sirjanasok Pokrali Bibhinna Kisimka Bisheshagya Chikitsak Sewaharuko Upachar Lyaeko Jankari Garaudachau.
1: Hamra Sewaharu
0: Heart Jodne Nasa Tatha Merudanda Rog
1: General Surgery Sabai Prakarka Operation Sewa
0: Mirgaula Tatha Mutra Rog Euro Surgery
1: Pet Chhati Mutu Thyroid Tatha Madhumeharu
0: Neuro Surgery Sewa
1: Bal Rog
0: Nak Kan Tatha Ghati Rog
1: Manasik Tatha Snayu Rog
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648-572-849
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
3: Goyal Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS Pipes Nepal's number one brand नक्कली देखी सावधान Jindal को लोकप्रियता ले गर्दा नक्कली Jindal बाजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal Pipe हो यसको नाम
4: नेपालीको गौरव
5: नेपालीको पहिचान
4: पालिखले ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
6: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
4: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
4: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथरोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-4-34-32-29 98-028-59-321 061-581-871
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र
0: पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साठ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौँ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन 5308-15
11: 5308-15।
12: मोबाइल नम्बर 98-65-22-871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
15: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
14: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
15: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
14: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
15: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
14: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
15: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ।
17: 3 FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: हेलो
19: हजुर नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
18: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
21: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड, नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
20: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
22: रंग बहार रंग बहार
23: बर्जर संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
22: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
23: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
22: बर्जर पेंट।
24: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
25: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
26: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
25: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 54-834।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।